0: मिलाउने काम धमाधम भइरहेको छ। मर्ज भएका मन्त्रालयको कागजात श्रेष्ठता मिलाउने, कार्यालयका कम्प्यूटर फर्निचर लगायतका जिन्सी सामानको लगत संकलन गरी मर्ज भएका मन्त्रालय बीचमा मिलान भइरहेको छ। मर्ज भएका मन्त्रालयको दर्ता चलानी लेटर प्याडलाई एउटै बनाउने र मन्त्रालयको भवनलाई ब्लक ए र बी गरी नामकरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भवन खाली गरी उक्त भवन मध्येको एउटा भवनमा नयाँ बनेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय व्यवस्थापन गरिने तयारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जिन्सी सामान आन्तरिक मिलान गर्ने काम भइरहेको र कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड अन्तिम चरणमा पुर्याएको बताउनुभयो।
1: डिजिटल नेपालको अधूरो अध्याय आर्थिक दैनिक अभियानले यो खबर छापेको छ। केही वर्ष यता व्यापक प्रगति गर्न सक्ने सम्भावना बोकेको सूचना प्रविधि उद्योगलाई ठूलो प्रश्न। वर्तमान सरकारले पनि सूचना प्रविधि उद्योग र डिजिटलाइजेशनलाई निकै प्राथमिकता दिएको देखिन्छ। अढ़ाई दशक पहिले बनेपामा सूचना प्रविधि पार्क बनाउने भनेर गरिएको प्रयासले भने हालसम्म सार्थकता पाउन सकेको छैन। अहिले कुनै सरकार वा दलले यो पार्कका बारेमा कुरा गर्दैनन्। कुनै दलले पनि चुनावी घोषणा पत्रमा यो पार्कलाई निरन्तरता दिने पक्ष समेटेका छैनन्। नेपाली कंग्रेसको एकलौटी सरकारले सूचना प्रविधि नीति 2057लाई निर्माण गरेको सूचना प्रविधि पार्क लक्षित उद्देश्यमा नभई सुरक्षण मुद्रण केन्द्रको छापाखाना संचालनका लागि प्रयोग भइरहेको छ। सन् 2013 नेपालको साइबर सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको आईटी पार्क अहिले मरूभूमि तुल्य भएको छ।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्।
3: संवैधानिक परिषदले पूर्णता पाएसँगै प्रधान न्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद मौन बसेको छ। प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदले अब संवैधानिक आयोगमा 23 पदमा नियुक्ति गर्नुपर्ने अवस्था छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतेको निर्णय अनुसार महाधिवेशन कार्यतालिका तयार गरिएको हो। कार्यतालिका अनुसार आगामी जेठ 15 गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ 10 गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटका प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्नेछ।
3: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मस्यौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले हाल कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो।
2: सरकारी मन्त्रालय तथा कार्यालयका वेबसाइटहरू नियमित रूपमा अपडेट नहुँदा सेवाग्राहीले आवश्यक सूचना सहज रूपमा पाउन सकेका छैनन्। कतिपय वेबसाइट खुल्दैनन् भने खुलेका वेबसाइटमा पनि आधारभूत सूचना नहुँदा नागरिक अझै पनि कार्यालय धाउन बाध्य छन्। सरकारले अनलाइन मार्फत सूचना उपलब्ध गराउने, अनलाइन फारम भर्ने तथा सेवा प्रवाहलाई डिजिटल बनाउने योजना अघि सारेको भए पनि व्यवहारमा समस्या यथावत रहेको सेवाग्राहीहरूको गुनासो छ।
3: बर्दियाको बासगढ़ी नगरपालिकाले सञ्चालन गरेको माटो परीक्षण अभियानमा 90% भन्दा बढ़ी माटो अम्लीय फेला परेको छ। अत्याधिक रासायनिक मलको प्रयोग र प्रांगारिक मलको कमीका कारण माटोको गुणस्तर खस्कदै गएको निष्कर्ष कृषि प्राविधिकले निकालेका छन्।
2: जातीय विभेद, दलितमाथि भइरहेका हिंसा तथा अन्तर्जातीय सम्बन्धका कारण भएका हत्या घटना विरूद्ध काठमाण्डुको माइतीघर मण्डलामा प्रतिरोधात्मक विरोध प्रदर्शन गरिएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका दलित समुदाय, मानव अधिकार कर्मी, युवा अभियन्ता तथा बौद्धिक वर्गको सहभागिता रहेको थियो।

0: हजारमा तिसौँ वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा धेरै महत्वपूर्ण विषयहरू टुंगिएको बताएका छन्। उनले सहमतिमा आधिकारिक हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत दिएका हुन्। हर्मुजको जलमार्ग खोल्ने बारे पनि छिट्टै घोषणा हुने उनले बताएका छन्। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानसँगको छलफलमा महत्वपूर्ण प्रगति भएको बताएका छन्। इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य लक्ष्य रहेको उनले बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच चाँडै नै अर्को चरणको छलफल हुने बताएका छन्।
4: अब खेल र खेलाड़ीका खबर। नेपाल क्रिकेट संज्ञानले सिंगापुरमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सोमबार विज्ञप्ति मार्फत 15 सदस्यीय टोली सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिएको जनाएको हो। यता नेपाली क्रिकेटका विश्व स्तरका प्रतिभा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानको नयाँ शिखर चुम्नु भएको छ। 14 वर्षको उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनौट हुँदै भविष्यको सुपरस्टारका रूपमा उदाउनुभएका सन्दीपले अहिले 73 खेलमै 150 विकेट पूरा गर्दै विश्व क्रिकेटको ध्यानाकर्षण गराउनु भएको हो।
3: अब विचार तथा विश्लेषण। किन बनाउनुपर्छ नेपालले एआई फ्याक्ट्री शीर्षकमा कान्तिपुर दैनिकमा समीर मास्कीले आफ्नो विचार छाप्नु भएको छ। नेपालले आर्थिक विकासको आधारभूत पूर्वाधारका रूपमा एआई कम्प्यूट निर्माण गर्नुपर्छ। यसले घरेलु एआई अनुसन्धान र उद्यमशीलतालाई सघाउने मात्र होइन एआई नियन्त्रित विश्वमा नेपालको प्राविधिक सार्वभौमिकता पनि स्थापित गर्नेछ। नेपालसँग आफ्नो जल विद्युतको लाभलाई विश्वव्यापी एआई क्रान्तिसँग जोडेर एउटा पूर्ण नयाँ आर्थिक क्षेत्र सृजना गर्ने दुर्लभ अवसर छ। भविष्य स्पष्ट छ। एआई पूर्वाधार सबैका लागि अनिवार्य हुनेछ। प्रश्न यति हो कि नेपालले अब आफ्नो एआई भविष्य निर्माण गर्न शुरू गर्नेछ।
4: समाज बदल्ने शिक्षा शीर्षकमा रमेश प्रसाद गौतमको विचार गोर्खापत्रमा छापिएको छ। पुस्तकका माध्यमले केटाकेटीले संसार चिन्ने हुन्, केटाकेटीका अग्र साथी शिक्षक तिनका सूचनाका स्रोत हुन्, गुगल लगायत आधुनिक विभिन्न साधन मार्फत धेरै सूचना बटुल्न सक्छन्, परिणामत शिक्षक भन्दा विद्यार्थी बढ़ी जानकार बन्न सक्छन्, पढेर वा सुनेर ती कुरा अरूलाई बताउन सक्दैमा विद्यार्थीलाई पूर्ण मान्न सकिँदैन, विद्यार्थी जानेका हरेक सूचना वा सिपलाई व्यवहारमा उतार्न सक्ने हुनुपर्दछ।
3: हौस् त काठमाडौँमा रेडियो नारायण 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अधिकुला 105.4
1: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 अवसरमा ह्वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम ह्वालिङ नगरपालिकाको आयोजना तथा बेसुत्रा साहित्य प्रतिष्ठान ह्वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान ह्वालिङ नगरपालिकाको सभाहल। बिहान 11 बजे। आयोजक ह्वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय ह्वालिङ स्याङ्जा। संयोजन भेषसराज साहित्य प्रतिष्ठान ह्वालिङ स्याङ्जा।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
6: यस समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: हेलो, अर्गानिक फूड ल्यान्ड हो?
2: हो हजुर, के सेवा गरौँ होला?
1: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
2: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
1: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
3: अर्गानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
1: सम्पर्कको लागि अर्गानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
3: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98560 61208।
0: रेडियो आदि खुला 105.4।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। आजको नेपाली बहस पनि तपाईँ देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहसमा डिजिटल प्लेटफर्म मार्फत पनि तपाईँहरू सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत विश्वभर छरिएर रहेका नेपालीहरूले सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। हामी बहसमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ र नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा देशको पछिल्लो राजनैतिक घटनाक्रम, देशले कूटनीतिक क्षेत्रमा खेल्न सकेको भूमिका लगायतका विषयलाई आजको प्रमुख विषय हामी बनाउन चाहन्छौ र अब बजेटको पूर्व सन्ध्यामा छौ र कस्तो खालको बजेट आउँछ, बजेटले सबैका नागरिकका समस्या समाधान हुने गरी, पीड़ाबोध पीड़ालाई समाधान गर्ने गरी र विकास निर्माणको क्षेत्रमा कसले ढुंगा साबित गर्ने गरी अबको बजेट ल्याउन सक्छ त, अहिलेको सरकारले त्यस्तो बजेट आउन सक्छ त भन्ने खालका विषयहरू पनि आजको नेपाली बहसमा उठाउन चाहन्छौ। र कूटनीतिमा संवाद छैन, यतिखेर रवि लामिछानेको भारत भ्रमण तय भएको छ, बालेनको अनिश्चित छ, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भए पनि सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको औपचारिक भ्रमण तय भएको छ र अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुंगो नलाग्नु र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु एउटा अर्थपूर्ण रूपमा हेरिएको छ, किनभने भारतसँगको सम्बन्ध अहिलेको सरकारले चिस्याएको छ, भारत चिडिएको छ। अब कसरी भारतसँगको सम्बन्ध सुधार गर्ने भन्ने ढंगमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको हाईकमाण्डलाई चिन्ता र चासोको विषय छ। त्यसैले रवि लामिछाने भारत भ्रमणमा जाँदैछन् र भारत भ्रमणमा जाने क्रममा त्यो प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने वा नहुने यसबारे अझै पनि तय भइसकेको छैन, तर भ्रमण उच्च स्तरीय नै रहने र भाजपाको मुख्यालयमा समेत रवि लामिछानेलाई स्वागत गर्ने लगायतका कामहरू हुने भन्ने विषय पनि यतिखेर आएको छ। र आज कूटनीतिमा हामी किन कमजोर बनिरहेका छौं, किन छिमेकीहरूसँगको सम्बन्धलाई हामीले मजबूत र बलियो बनाउन सकिरहेका छैनौं, आजको नेपाली बहसमा हामी उठान गर्न चाहन्छौ। संसदमा मोर्चाबन्दी छ, प्रधानमन्त्रीले जवाब दिनुपर्ने विपक्षीहरू एकमत छन् र प्रतिनिधि सभा नियमावलीमा लेखिए अनुसार प्रत्येक महिना प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने हो, त्यो नभएपछि विपक्षी दलहरू सरकारमाथि दबाव सिर्जना गर्न एकजुट भएका हुन्। तर दबाव सिर्जना गरे तापनि, सभामुखले बोलाउन गए तापनि प्रधानमन्त्री भने अहिलेसम्म टसमस भएका छैनन् र अल्पमतमा अध्यक्ष ओली एमाले पुनर्गठनको बाटोमा भन्ने समाचारहरू पनि हामीले प्रसारण गरिरहेका छौं। तर एकता कायम गर्दै हिजोको सचिवालय बैठक सकिएको भन्ने विषय पनि आएको छ र बाहिर आए अनुसार अब केन्द्रीय कमिटी बैठक आह्वान हुनेछ र पार्टीलाई सुदृढ़ गर्ने र फागुन 21 गतिको निर्वाचनताका पराजित हुनु परेको कारणबारे अध्ययन गर्न एउटा समिति पनि गठन भएको छ र नेकपा एमाले अब कस्तो बाटोमा अगाडि बढ़छ भन्ने खालका विषयहरू पनि उठाउन चाहन्छौ। आजको दिनमा बैंक व्यवसाय र राजनीतिको सेटिङमा अरबौं घोटाला भएका विषयहरू छन्। एनसीएल स्मार्ट सेल प्रकरणमा पनि अरबौं घोटाला भएको छ, एनसीएलको बोर्ड नै अवैध भएको भन्ने विषय पनि आएको छ। विदेशी लगानीका नाममा डमी कम्पनी स्थापना गरिएका छन्, करिब 3 करोड़ लगानी देखाएर स्मार्ट टेलिकमको लाइसेन्स दिइएको छ, न्यून चुक्ता पुँजी 500 करोड़ बढ़ी बैंक ऋण रहेको छ, दूरसंचार ऐन विपरीत 5% भन्दा बढ़ी शेयर खरिद बिक्री भएको छ, कम्पनीको वास्तविक स्वामित्व लुकाउन डमी शेयर धनी प्रयोग गरिएको छ, 80% शेयर अस्वाभाविक रूपमा न्यून मूल्यमा बिक्री भएको छ, राज्यलाई तिर्नुपर्ने अरबौं कर र फ्रिक्वेन्सी शुल्कमा विवाद छ, लगानी भन्दा अर्थ भएका विषयहरू छन्। एनसीएल स्मार्ट सेल प्रकरणमा पनि अरबौं घोटाला भएको छ, एनसीएलको बोर्ड नै अवैध भएको भन्ने विषय पनि आएको छ। विदेशी लगानीका नाममा डमी कम्पनी स्थापना गरिएका छन्, करिब 3 करोड़ लगानी देखाएर स्मार्ट

0: गरिएको छ र स्मार्ट सेल घोटाला प्रकरणमा जति व्यक्तिहरूको नाम त्यहाँ आएको छ मुछिएको छ यसमा पनि व्यापक रूपमा छानबिन हुनुपर्छ अध्ययन हुनुपर्छ अनुसन्धान हुनुपर्छ देश त्यसै त ग्रे लिस्टबाट ब्ल्याक लिस्टको बाटोमा छ यदि सात महिनाभित्र राष्ट्रले राम्रो काम गर्न सकेन भने सम्पत्ति शुद्धिकरणदेखि लिएर ऋणहरूदेखि लिएर भएका भ्रष्टाचारहरूमा शून्य सहनशीलता अपनाउन सकेन भने र विदेशीहरूलाई जुन किसिमले उसले आफ्नो विश्वास यदि देशले दिलाउन सकेन भने अन्तर्राष्ट्रिय जगतलाई निकै ठूलो समस्या सिर्जना हुने देखिएको छ। तीन ठूला दलहरू यतिखेर नेतृत्वको संकटमा छन्, गुटबन्दी र पुनर्गठनको दबाव पनि छ र विशेष गरी नेपाली कंग्रेस र नेकपा एमालेमा यो अवस्था देखा परेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशन मार्फत आफ्नो वैधता प्राप्त गर्दैछ र त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी सभापतिको निर्विकल्प रहेको भन्ने विषय पनि आएका छन्। 79 सालमा स्थापना भएको रासोपा स्थापनाको 60 दशक पूरा गरिसकेको नेपाली कंग्रेस र नेकपा एमाले तथा अन्य दलहरू आफ्नै आन्तरिक तनावमा छन्, पुस्तान्तरणको दबाव र संगठनात्मक पुनर्गठनको बहसमा छन् र अहिले नागरिक स्तरबाट पनि एक किसिमको दबाव सिर्जना गर्ने र देशलाई अगाडि बढ़ाउने गरी एउटा अभियानको शुरूआत भएको छ। स्वतन्त्र नागरिक समूहले पनि एउटा अभियान शुरू गर्दैछ र अब त्यो अभियानको औचित्यका विषयमा पनि आज हामी छलफल र बहस गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 9855054313 र 9841348432।
7: मूल्य होइन, स्वास्थ्य रोजौ।
8: रेडियो आदि खोला 105.4।
0: नेपालको कूटनीतिक स्थिति कस्तो छ, नेपालले छिमेकी राष्ट्रसँग आफ्नो मित्रता कायम गर्न सकेको छ कि छैन भनिन्छ, छिमेकी फेर्न सकिँदैन, छिमेकीहरूसँग राम्रो सम्बन्ध राख्नुपर्छ, कायम राख्नुपर्छ, दुई शक्तिशाली देशको

0: बीचमा छौं आज हामी नेपाल अहिले कुन परिस्थितिमा हो
1: नेपालमा बौद्धिक व्यवस्थाको पुनर्स्थापनापछि नै त्योभन्दा अगाडिको कुरा प्रसंग अलि लामो होला नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन हुनुपर्छ कुटनीति सञ्चालन हुनुपर्छ भन्ने कुरा जुन बारम्बार उठ्दै आएर खास गरी नेपालको संविधानको धारा 51(ड)मा जुन कुरालाई लेखियो तदनुकूल नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालित भएको छैन यो व्यक्ति केन्द्रित सत्ता स्वार्थ केन्द्रित अझ भन्ने हो भने कतिपय सन्दर्भमा राष्ट्रिय हित विपरीत छ अब अहिले जुन राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुईटै बहुमत प्राप्त सरकार छ यो त्यो दिशामा जान्छ कि जाँदैन भन्ने कुरा हेर्नुपर्छ योभन्दा अगाडि जुन अन्तरिम सरकार थियो त्यो अन्तरिम सरकार त्यो राष्ट्रिय हितमा केन्द्रित भएर गएको देखिएन त्यसैले अब यसको व्यवहार हेर्नुपर्छ अहिलेसम्मको व्यवहार हेर्दा नेपालको राष्ट्रिय हितका केन्द्रभागमा रहेका जुन विषयहरू हुन् ती विषयहरूमा कुनै गम्भीर रूपमा चिन्तन मनन गरेर सरकार प्रवेश गरेको देखिन्न
0: होइन अहिले पछिल्लो समय चाहिँ छिमेकी भारतसँगको सम्बन्ध चिरिएको हो चिसिएको हो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण तय भएको विषय आएको छ तर पालेन्द्र शाह प्रधानमन्त्रीको भ्रमण चाहिँ तय हुन सकेका छैन सम्बन्धमा के दरार आएको हो छिमेकीहरूसँग
1: तपाईँको स्वर केही पनि सुनिएन
0: छिमेकीहरूसँगको हाम्रो सम्बन्ध अहिले अलिकति चिसिएको सम्बन्ध हो चिडिएको सम्बन्ध हो नजिकका छिमेकीसँग डर
1: तपाईँको स्वर राम्रो सुनेको छैन मैले सुनेसम्म चिसिएको छ कि छैन भन्ने जुन प्रश्न छ हेर्नुहोस् कुनै पनि देशसँगको सम्बन्ध चिसिने वा न्यानो हुने भन्ने कुरा आफ्नो देशको राष्ट्रिय हित अनुकूल यो सरकारले काम गर्न खोज्दा त्यसमा अरू देशको प्रतिक्रिया के हो भन्ने कुरामा आधारित हुन्छ जस्तो अहिलेको विश्व राजनीतिमा हेर्नुहोस् भारत हेर्नुहोस् यत्रो छिमेकी मुलुक हाम्रो चीन हेर्नुहोस् अमेरिका र इरानसँगको सम्बन्ध हेर्नुहोस् लडाइँ भइराखेको ठाउँमा पनि रुसको स्थिति हेर्नुहोस् अझ जापान जुनसुकै देशको स्थिति हेर्नुहोस् सबै देशले आफ्नो राष्ट्रिय हितलाई केन्द्रभागमा राखेर त्यो अरू देशको सम्बन्ध चिसिएको हो कि न्यानो हो भन्ने कुरा निर्धारण गर्छन् हाम्रो देशमा दुर्भाग्यवश के भइरहेको छ भने लामो समयदेखि कुनै देशसँगको सम्बन्ध चिसो हो कि न्यानो हो भन्ने कुरा त्यो देशको ताबेदारी त्यो देशको अगाडि एकदम समर्पित भएर घुँडा टेकेर यहाँका शासकहरूले कतिको सेवा चाकरी गर्न खोजे भन्ने अर्थमा लिएको मैले पाएको छु यो एकदमै दुःख लाग्ने कुरा हो त्यसकारण अहिलेको वर्तमान सरकारको सम्बन्ध चाहे भारतसँग होस् चीनसँग होस् अमेरिका जसकै देशहरूसँग सम्बन्ध होस् ती देशहरूसँग हाम्रा विगतमा राजनीतिक आर्थिक सुरक्षा व्यापार जे जे विषय छन् सिमाना ती विषयहरूमा यो सरकार प्रवेश गरेका अवस्थामा अर्थात यो सरकारले ती सम्बन्धित देशहरूसँग वार्ता गरेको अवस्थामा त्यहाँ फलदायी कुरा हुन्छ दुई देशको बीचमा समझदारी हुन्छ नेपाल र ती सम्बन्धित देशहरूको पनि राष्ट्रिय हितलाई ध्यानमा राखेर दुवै पक्षको हित एउटा सार्वभौम समानताको आधारमा अगाडि जान्छ भने त्यति बेला हामीले न्यानो भएको या अझ कहिलेकाहीँ शब्द प्रयोग गर्छ नयाँ उचाइमा पुग्यो जनतालाई झुक्क्याउनुको लागि केपी ओलीको सर प्रधानमन्त्री भए बेला खुब प्रयोग गर्थ्यो त्यो शब्द क्या अनि के त्यो जनतालाई नयाँ उचाइ त्यो कहाँ उचाइ हो त्यसको कुनै अत्तपत्तो थियो हुँदैन हो त्यसै गरेर अब भारतसँग हुने विभिन्न विषयमा व्यापारदेखि लगायत जुन व्यापार घाटा छ यत्रो ठुलो या चिनसँग हुने अरू देशसँग जुन निर्माणाधीन कतिपय आयोजनाहरू अधुरा छन् माथिल्लो प्रणाली भन्नुहोस् यत्रो हाम्रो राष्ट्रलाई डुबाउने गरेर थियो व्यापार त्यो चाहिँ विकास आयोजना सम्झौता विपरीत सरकारहरूले पटक पटकका प्रधानमन्त्रीले काम गरेका छन् त्यो साँच्चीकै भन्ने हो भने राम्रो अदालतमा त्यो मुद्दा चलाउने हो भने निजहरूले राष्ट्रिय हितमा आघात पुगेको भनेर मुद्दा चल्न सक्थ्यो होला तर यो चल्दैन त्यो मलाई थाहा छ त्यसकारण यो चिसो र न्यानो हुने भन्ने कुरा परिणाममा हेर्नुपर्छ यत्तिकै गफ गरेर प्रचार गरेर न्यानो हो कि चिसो हो भन्ने कुरा
0: होइन एउटा कुरा के साहब मैले भन्न खोजेको जस्तो राष्ट्रपतिका सभापतिको भारत भ्रमण हुँदैछ होइन तपाईँले थाहा छ प्रधानमन्त्रीको भ्रमण तय हुन सकिरहेको छैन यो सम्बन्धलाई सुधार गर्न सक्छ त अहिलेको सरकारले हाम्रा धेरै समस्याहरू छन् होइन सीमाका समस्याहरू छन् होइन हाम्रा भूमिका समस्याहरू छन् कूटनीतिक सम्बन्धका कुराहरू छन् हिजो त धेरै आवाजहरू उठ्थे अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति राम्रो रहेन भन्ने खालका विषयहरू उठ्थे अब यसले उचाइ लिन सक्छ विश्वास गर्न सकिन्छ आज
1: यो कुरा पनि बुझिन सक्नुहुन्छ हेर्नुहोस् कुनै पनि देश बलियो हुनुको लागि त्यसका औपचारिक निकायहरू संस्थागत रूपमा सक्रिय हुनुपर्छ जस्तो हाम्रो देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउने हो भने सबभन्दा पहिले हाम्रो परराष्ट्र मन्त्रालय सुदृढ हुनुपर्छ हाम्रा राजदूतावासहरू बलियो हुनुपर्छ हाम्रा राजदूतावास राजदूत हाम्रो परराष्ट्र मन्त्रालयले त्यसमा काम गर्नुपर्छ जस्तो भन्नुहोस् कतिपय विषय पहिले नै सबै खुला भइहाल्दैन आन्तरिक रूपमा कूटनीतिक स्तरमा ती छलफल हुन्छन् त्यहाँ समझदारी एउटा मोटामोटी एकले अर्कालाई बुझ्ने सम्झने प्रयासहरू पनि हुन्छन् अब त्यो प्रयासमा नजाने सरकारका सम्बन्धित औपचारिक निकायहरूले के गरेका छ त्यसको अत्तोपत्तो नहुने अब भरभर कसले गर्थे भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति यसले के संकेत गर्छ भन्दाखेरि रवि लामे छाइजीले भारतमा के गरेर आउनुहुन्छ कसो गरेर आउनुहुन्छ त्यो उहाँले नै भन्नु होला पछि थाहा होला अहिले नै म पूर्वानुमान गर्न चाहन्न तर अहिलेसम्म गरेका यस्ता प्रकारका भ्रमण राज्यका औपचारिक निकायहरू कूटनीतिक निकायहरू र तिनीहरूले चाहिँ के पनि नगर्ने या गरेको थाहा नहुने जनतालाई अनि अनौपचारिक निकायहरू र खास गरी राजनीतिक तहका जसको जोसँग सम्बन्ध राम्रो छ उनीहरूले चोचोमोचो मिलाएर अनि चाहिँ अनेक प्रकारका क्रियाकलाप गर्ने र ती क्रियाकलापका परिणामहरू राष्ट्र हितको विपरीत हुन् अहिलेसम्मको यो चितो अनुभव हो अहिले पनि नेपालको परराष्ट्र मन्त्रालय त्यत्रो लेखुलेखको प्रसङ्ग आएको छ अस्ति चियाको तहले समाधान भयो अब त्यसमा राम्रै भयो भन्ने ठान्छु म त्यस्ता अरू थुप्रै समस्याहरू छन् भारतसँग त धेरै डुबानदेखि अनेक समस्याहरू पटक पटक उठेका कैयौं कुराहरू ती थातिरहेका छन् हुँदाहुँदा 1950 सन्धि पुनरावर्तन गर्ने भन्ने मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भारत भ्रमण हुँदा गरेको सहमति समेत जसलाई बाबुराम भट्टराई र छिपी ओलीजीले ध्वस्त गर्नुभयो त्यो पनि थाकिन्छ यस्ता कुराहरूमा अनि सरकारका निकायले काम नगर्ने संस्थागत निकायले के गर्यो थाहा नहुने अनि अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिजी गएर अनि भारतमा गएर कुराकानी गर्ने अब यो पनि के हो त पहिले नेपाल र भारतको सम्बन्धमा पहिलेदेखि सोझो प्रत्यक्ष राम्रो तरिकाले कूटनीतिक माध्यमबाट देशलाई बलियो हुने गरी नगरेर खेल खेलेर अगाडि बढाउने जुन पहिलेको चरित्र थियो कतै त्यसकै पुनरावृत्ति त होइन भन्ने कुराको यो एउटा संकेत जस्तो देखिएको छ यद्यपि म अहिले नै निष्कर्ष निकाल्न चाहन्न परिणाम हेर्छु परिणाम सबैले हेर्नुपर्छ मैले मात्र होइन त्यस कारणले गर्दा अब यस्तो खालको यो कूटनीति नै नेपाल जस्तो एउटा संवेदनशील राजनीतिक अवस्थामा रहेको देशको लागि यो उचित बाटो होइन
0: होइन एउटा कुरा अब तपाईँलाई राम्रोसँग थाहा छ राहुलजी पछिल्लो समय चाहिँ अब सरकारले सुशासनको क्षेत्रमा काम गर्छु भनिरहेको छ जनताका पीड़ाहरू जनताका पीड़ामा मलम लाउँछु भनेर अगाडि बढ़िरहेको छ सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर आज सहकारी होइन रकम जसको लुटिएको छ सहकारी पीड़ितहरूले बिस्तारै बिस्तारै रकम फिर्ता पाउँदैछन् सरकार अब जनमैत्री र सुशासन मैत्री बन्न खोजेको जनताको सरकार बन्दै उसले आफ्ना डेलिभरीहरूलाई त्यो ढंगले अगाडि बढ़ाउन खोजिरहेको हो
1: तपाईँको स्वर एकदमै सुनिएन है
0: तर मेरो आवाजलाई तपाईँ क्लियर सुनिरहेको सुनिरहनु भएको छैन राम्रोसँग सुनिएको छैन अहिले
1: तपाईँको स्वर त यति सानो आइरहेछ कि त्यो मलाई सुन्न एकदमै गाह्रो भइरहेछ तर अब तपाईँले सरकारको यो
0: जनताप्रति उत्तरदायी हुने कुरा होइन सहकारीको रकम फिर्ता हुने कुरादेखि लिएर हरेक कुरामा चाहिँ सरकार अलिकति अगाडि बढ़िरहेछ यसले चाहिँ अलिक सुशासन केन्द्रित गतिविधिहरू गर्न खोजिया हो
1: भन्नु यस्तो सहकारीको जुन रकम छ नि सबभन्दा पहिले त सहकारीको ठगी रकम जुन सरकारी सहकारीको रकम जसले ठगी गर्यो करोडमा होइन अरबमा सबभन्दा त तिनी व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउनु भयो त्यसको सबभन्दा एउटा उदाहरणको रूपमा जितेन्द्र बाबु राई
0: हो
1: सबभन्दा पहिले किन गर्दैन सरकार के हुन्छ भने मूलभूत कुरामा नजाने अनि चाहिँ तपसिलका कुरामा गएर जनतालाई झुक्क्याउने यो चरित्र नेपालको राजनीतिमा लामो समयदेखि छ म अहिले मात्र भन्दिनँ त्यसको पुनरावृत्ति यहाँ भइरहेको देखिन्छ एक दोस्रो कुरा जुन जुन व्यक्तिहरूले जनताले गरेको बचतलाई दुरूपयोग गरे ठगे जनतालाई तिनीहरूबाट रकम वसुल गर्नु पर्यो नि जनताले तिरेको कर जनताको टाउकोमा ल्याएको विदेशी ऋण र सहयोगबाट अनि त्यो रकम तिर्न पाइन्छ अनि त्यो सरकारको ढुकुटीबाट तिर्ने रे जसले सरकारी ठगी गरेका छ उनीहरूको चाहिँ सम्पत्तिबाट अनि त्यो रकम असुल नगर्ने रे यो कस्तो खालको कुरा हो मैले यसको अर्थ सहकारीमा जो पीड़ित भएका छन् खास गरी सानोतिनो रकम राखेर जसले चाहिँ आफूलाई दुई पैसाको जोगो गरेर अप्ठ्यारो परेको बेला रकमको सदुपयोग गरौंला भन्ने जसले सोचेका थिए उनीहरूलाई रकम दिनु हुँदैन मैले भनेको होइन उनीहरूको कल्याण हित गर्नु सरकारको
0: कर्तव्य
1: तर्फमा भनेको छु जनताको सुरक्षा सिमानाको रक्षा सरकारको पहिलो कर्तव्य कमजोर वर्ग कमजोर समुदायलाई आवास भोजन रोजगारी दिनु सरकारको कर्तव्य उनीहरूलाई उठीवास लगाउने कुनै पनि जनमुखी सरकारले गर्न सक्दैन त्यो जनविरोधी सरकारले मात्रै गर्न सक्छ भनेर मैले पहिले भनेको हो त्यस अर्थमा सहकारीमा पनि मैले रकम दिनुहुन्न भनेको होइन तर सहकारी ठगहरूको सम्पत्तिबाट असुल गरेको खै कुन चाहिँ सहकारी ठगको सम्पत्ति सरकारीकरण गरेर निजको सम्पत्ति लिएको भन्ने त हामीले मैले त सुनेको छैन अहिलेसम्म. यदि तपाईँले सुन्नु भएको छ भने नेपाली जनतालाई जानकारी गराइदिनुहोस्. यो बाटो पनि के भने जनताले रकम त दिनुपर्छ, तर नेपाली जनताले तिरेको रकम, नेपाली जनताको नाममा आएको रकम राज्यको ढुकुटीबाट तिर्ने अनि सहकारी ठगहरूको सम्पत्तिबाट असुल नगर्ने जुन कुरा छ नि, कतै यसमा मलाई शंका के लागेको छ भने कतै यो सरकारका पनि अनेक नजिक रहेका कतिपय व्यक्तिहरूलाई जुन मुद्दा लागेको छ रवि लामी छानीजी लिएर आयो अनि त्यसमा
0: सम्बन्धित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा त फिर्ता भयो नि त रविजीको
1: त्यसमा. अनि त्यो निजहरूले आफ्नो खल्तीबाट उनीहरूको सम्पत्ति बिक्री नहोस्, उनीहरूको सम्पत्तिबाट असुल गर्न नपरोस्, बरु राज्यलाई नै चार पल्टाउँ भनेर यो कतै त्यो दुराशयबाट त प्रेरित छैन भन्ने यहाँनिर प्रश्न उठ्छ.
0: अनि यहाँलाई थाहा छ रवि लामे छानेजीको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा त कास्की जिल्ला अदालतले अतिशयोक्ति नदेखिएको त्यो मुनासिब नरहेको भनेर चाहिँ फिर्ता गर्यो नि त होइन.
1: अब यो हेर्नुहोस् यसमा एउटा रहस्य छ. जति बेला सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्थ्यो नि त्यति बेला उहाँको माने अधिवक्ताले दुईटा काम गर्नु होइन सबैलाई थाहा छ. यो कुनै पनि पूर्वाग्रह गरे होइन कि तथ्य सम्झनु त पर्यो नेपाली जनताले बिर्सिदिने. एउटा निर्णय के गर्नुभयो भने उहाँको कुनै आफन्त पर्नेको यो किशोरीहरूको डिम्ब बिक्रीमा जस्तो त्यस्तो गम्भीर कुरामा त्यो मुद्दा लाग्दैन भनेर उहाँले त्यसमा त्यो सिध्याइदिनुभयो. अर्को कुरा रवि लामी छानेजीको प्रसङ्गमा त्यसमा यो संगठित अपराध हो कि होइन भन्ने प्रसङ्गमा महान्यायाधिवक्ताले नै होइन यसमा मुद्दा नलगाउनु भनेर उहाँले आदेश फरमान गरिदिनुभयो. त्यो त देखेको छैनौँ नि हामी. त्यस कारण आफ्नो हातमा हुँदाखेरि अनि प्रतिनिधि सभाको नियावली हेर्नुहोस् न के भयो त्यहाँ. त्यो प्रतिनिधि सभाको नियावलीमा पहिलेकाहरूले सुशासन गरेन, भ्रष्टाचारीलाई प्रश्रय दियो भनेर ठुल्ठुलो स्वर गरियो होइन, ककले गरे त्यो सबैलाई थाहा छँदैछ. अनि नियावलीमा के ल्यायो त भने अपउपन्त कुनै व्यक्तिलाई भ्रष्टाचार मुद्दा लागेर त्यो निलम्बन भयो ठगी कि यस्तो भयो भने निजको पद के अरे त्यस्तो मुद्दा लाग्यो भने निजको पद निलम्बन नहुने. पहिलेकाहरू जसलाई सुशासन गर्यो भ्रष्टाचारलाई प्रश्रय दियो भन्नेहरूले चाहिँ निलम्बन भनेर नियावली ल्याएका थिए प्रतिनिधि सभामा. त्यो नियावलीले हटाइदिए. जम्मै प्रसङ्ग हेर्दाखेरि हेर्नुहोस् दुःखका साथ मैले भन्नुपर्छ यो कुनै व्यक्तिको आलोचना भन्दा पनि यो त आफूलाई पर्दा आफ्नो निहित स्वार्थमा कानुन मिच्ने, संविधान मिच्ने अनि त्यसपछि आफ्नो अध्यादेशबाट जे मन लाग्यो त्यो ल्याउने, त्यो नेपालको राजनीतिमा जुन विडम्बनापूर्ण नेपालको राजनीतिमा नेपाली जनता र नेपालको हितको लागि जुन एउटा दुःखद एउटा चरित्र र प्रवृत्ति थियो त्यो त कुनै न कुनै रूपमा जारी भएको देखियो होइन.
0: अब तपाईँलाई थाहा छ होइन संसदमा यहाँले लामो समय काम गर्नु भएको छ. अहिले प्रधानमन्त्री बालेन्द्र शाह कम बोल्ने र संसदमा नजाने यसको मतलब उहाँले प्रतिनिधि सभा नियमावलीको नियम 38(1) र 3 सम्झाइरहनु भएको छ. तर हिजोको दृश्य हेर्ने हो भने त सभामुखलाई समेत सभामुख समेत गएर रिक्वेस्ट गर्दा पनि उहाँ संसदमा नआउने भन्ने कुराले म चाहिँ काम गर्छु म बोल्दिन धेरै हिजो बोलेर बिग्रियो अब म काम गरेर देखाउँछु भनेर उहाँको अडान हो भन्ने खालका विषयहरू पनि आउँछन्. संसदमा किन उहाँ जानु हुँदैन, संसदमा नजानुको कारण के होला?
1: कुरा सुन्दा अब यो यसमा दुःख प्रकट गर्ने कि हाँस्ने कि चिन्ता व्यक्त गर्ने कि बडा विस्मयपूर्ण कुरा हो. अब त्यसो भए चिनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अब यी शक्तिशालीवाला नाम लिएको मैले है, अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प सबैले मनव्रत धारण गरेका छन् त, त्यहाँ काम भएको छैन. यस्ता हास्यास्पद तर्क गर्ने भनेको यो त्यो जनतालाई मुख छान्ने हो कि बोल्ने भनेको नचाहिने कुरा बोल्न बोल्ने अनावश्यक ठाउँमा गएर नबोल्ने हो. जहाँ जनताको सार्वभौम सत्ताको अभ्यास हुन्छ, जहाँ त्यो सार्वभौम सत्ताको अभ्यासमा जनताबाट निर्वाचित व्यक्तिहरूले उत्तरदायी हुनपर्छ, जहाँ गएर जवाबदेही हुनपर्छ, त्यहाँ उठेका प्रश्नहरूको जवाब दिनुपर्छ. तपाईँ कतिपय यो संसदीय प्रणाली भएका मुलुकमा संसदीय समितिमा हेर्नुहोस् त त्यहाँ मन्त्रीहरूलाई गरेका प्रश्नहरू, त्यहाँका राष्ट्रपति प्रधानमन्त्रीहरूलाई गरेका प्रश्नहरू हेर्नुहोस्, उनीहरूले नेपाल आफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्ध सुरक्षा सम्बन्ध बोलेका कुराहरू हेर्नुहोस्. बोल्नु पर्दैन अनि देशको मुखलाई देशको आवाजलाई मुखरित गर्ने हो पो त प्रधानमन्त्री. देशको मुख्य कार्यकारी अधिकार लिएको व्यक्ति कुनै कुरामा नबोल्ने, देशको राष्ट्रिय हित नेतृत्व सुरक्षा विषयमा मौन धारण गर्ने, संसदमा उठेका प्रश्नको उत्तर नदिने अनि त्यहाँ नियावलीमा मन्त्री पठाए पनि हुन्छ भन्ने आउनाले गएन भन्ने कुरा त्यो त के हो भन्नुहुन्छ भने मन्त्री त्यसको अर्थ के हो भने म त संविधान निर्माणदेखि त्यहाँका प्रत्येक नियावलीमा छु त्यसको आशय के हो भने त्यो बुझौँ राम्ररी सबैले. त्यसको आशय के हो भने कहिलेकाहीँ प्रधानमन्त्री बिरामी पर्न सक्छन् होइन, कहिलेकाहीँ विदेश भ्रमणमा हुन सक्छन्, कहिले अरू कुनै काममा हुन सक्छन्. त्यस्तो एकदमै भइपरि आउने अवस्थाका लागि प्रधानमन्त्री नभएको बेला निजको तर्फबाट संसदमा विधेयक पेश गर्न सक्ने भनेको र त्यो कहिलेकाहीँ संसदीय समितिका बैठकहरूमा पनि त्यस्तो स्थितिमा प्रधानमन्त्रीले मेरो यस्तो काम पर्यो है, हामी त संसदसँग यत्रो वर्ष काम गर्छौँ, प्रधानमन्त्रीले त्यहाँ खबर पठाउनु पर्छ. पछिल्लो कालमा एक दुईजना प्रधानमन्त्रीले त्यस्तो हट देखाएका थिए, त्यसको परिणाम देखिसके नभए प्रधानमन्त्री आउने आउन नसक्ने मेरो यस्तो परेको हुनाले भनेर खबर पठाउने. त्यो एउटा शिष्टाचार पनि हो, मर्यादा पनि हो र त्यो प्रणाली पनि हो, जनताप्रतिको उत्तरदायी बोधको कुरा पनि हो. अब त्यो केही पनि गर्नु पर्दैन भने अनि चाहियो किन त प्रधानमन्त्री देशमा, त्यो मन्त्रीले नै गर्ने हो भने सबै मन्त्री बनाउने भएको त सिधै त किन चाहियो चाहियो. त्यस कारण यो के हो भने विधि प्रणालीबाट नचल्ने चरित्रको परिचायक हो, चाहे भालेन्जीले गर्नुहोस् चाहे कोही एबिसिडी जसरीले गर्नुहोस्, किनभने कति कुराहरू जनताले बुझ्नुपर्छ, जनताले ध्यान दिनुपर्छ. कुनै पनि व्यक्ति कानुनमाथि हुन सक्दैन, प्रणाली र विधि निकेर जाने अधिकार कसैलाई पनि हुँदैन. यदि कसैलाई अर्को प्रणालीमा जाने इच्छा छ भने नलुकाएर भन्न पर्यो. जस्तो अहिलेको यो जुन संसदीय प्रणाली छ यसका कयौं त्रुटिहरू छन्, यहाँ कयौं विसङ्गति पनि छन्, त्यो कुरा साँचो कुरा हो, त्यसको हामीले भोगी पनि सक्यौं. यो अभ्यासमा कतिपय नेताहरूले गरेका क्रियाकलाप गलत पनि छन्, तर त्यो गलत क्रियाकलापलाई सच्याउने नाममा अर्को ठूलो गल्ती गर्न त मिल्दैन नि. तावामा रहेको माछा म तातिएँ भनेर भुङ्रोमा त जान सक्दैन नि. नेपाली जनताले विगतमा गरेका कतिपय नेताले गल्ती गर्यो भनेर अहिले आउनेहरूलाई त्यहाँभन्दा ठूलो छुट दिएर महागल्ती गर्न दिने त त्यो हुन सक्दैन नि. त्यसकारण हेर्नुहोस्, यदि जनताको जनताप्रति उत्तरदायी हुने अहिलेकै संसदीय जुन प्रणाली छ त्यो जुन संसदीय अभ्यास छ, संविधान छ, कानून छ, नियमावली छ, र संसदमा के हुन्छ भने विगतमा गरेका कतिपय अभ्यासहरू परम्पराहरू ती मान्यताको रूपमा मात्र होइन ती कानून र प्रचलनको रूपमा अघोषित रूपमा स्थापित हुन्छन्. बेलायतमा लिखित संविधान नभए पनि त्यसरी चलेको छ. संसदीय प्रणालीको मूल एउटा धारा भनेको यो बेलायतको संसदीय प्रणालीसँगै सम्बन्धित छ. अब कि त झन्डै द्वितीय आएको व्यक्तिले सरकारले भन्नु पर्यो त, भन्न सक्नु पर्यो जनतालाई, म यो कुरा केही पनि मान्दैन, म यस्तो नयाँ प्रणालीमा जान्छु, अब यो प्रणालीमा यसरी परिवर्तन हुन्छ भन्नु पर्यो. त्यसकारणले गर्दा यस्तो कुराहरू भनेको यो नेपालको मर्यादा विदेशीले हेर्दाखेरि पनि नेपालको विदेशीका अगाडि संसार अन्तर्राष्ट्रिय समुदायको बीचमा नेपालको प्रतिष्ठा मर्यादा शासन प्रणालीप्रतिको यो दृष्टिको गलत नहोस् भन्नको लागि पनि तपाईँले भनेका जस्ता अभ्यासहरू थिए कदापि उचित हुन सक्दैनन्.
0: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
1: धन्यवाद.
0: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता, पूर्व प्रधान, रक्षा एवं गृहमन्त्री डाक्टर भीम रावल. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न.
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि.
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ.
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्.
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी.
4: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223.
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: होइन, के भयो, किन बन्द भएको गाडी?
11: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
10: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
11: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
11: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
12: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
13: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
12: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
13: फोन नम्बर 0364141502, मोबाइल 9850604502 र 9840651401।
14: स्कुल तथा अफिसका ड्रेस
15: रेडियो आदि खुला 105.4
16: काम गर्नुपर्छ। लोकतन्त्रको पक्षमा काम गर्नुपर्छ, विधिको शासनको पक्षमा काम गर्नुपर्छ, भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ, सुशासन दिनुपर्छ भन्ने उनीहरूको मन र मस्तिष्कमा सोच र चिन्तन पलाउँथ्यो। तर हाम्रो देशमा पछिल्लो समय नारी समाज कमजोर भयो। नागरिक समाजले दलहरूलाई दबाब दिन सकेनन्। दलहरूले गरेका विकृति, विसङ्गति, अन्याय, अत्याचारको कुरा गर्न चाहन्छु, म समाजकै कुरा गर्न चाहन्छु, देशकै कुरा गर्न चाहन्छु। पुराना दलका ठुला नेताहरूले गल्ती गर्दाखेरि नागरिक समाजले दबाब दिएको भए, नागरिक समाज एक भएर आएको भए यो अवस्था देशमा आउँथेन। त्यसैले अहिले राष्ट्रिय सुन्दर पार्टीको नेतृत्वमा दुईटै मतको सरकार छ। बाहिर सात प्रधानमन्त्री
0: हुनुहुन्छ, बालेन्द्र शाहलाई तपाईँहरू खबरदारी गर्न सक्नुहुन्छ आजको दिनमा?
16: खेमजी, मैले तपाईँलाई विगतदेखि वर्तमानसम्मको र भविष्यको कुरा गरिराखेको छु। विगतमा नारी समाजले जसरी काम गर्न सक्यो त्यो गर्न सकेन। त्यसैले हिजो हामीले स्वतन्त्र नारी एउटा अभियान सुरुवात गरेका छौँ। देशभरिका 3 करोड नेपाली जनता, विदेशमा रहेका नेपालीहरू पनि यो नागरिक समाजको सदस्य बन्न सक्छन्। त्यसैले हामीले प्रधानमन्त्रीको कुरा गरिराखेका छौँ। हामीले सरकारले अथवा अहिलेको राष्ट्रिय सुन्दर पार्टीको नेतृत्वको दुईटै मतको सरकारले यदि कमी कमजोरी गर्यो भने, गल्ती गर्यो भने हामी खबरदारी गर्छौँ। हामी विरोधकोलाई विरोध गर्दैनौँ। हामीले के भनेका छौँ, यो देशमा सुशासन पहिलो एजेन्डा हो। सुशासन देऊ, भ्रष्टाचारलाई कारवाही गर, जनताको चाहना अनुसार काम गर प्रधानमन्त्री बालेन्द्र शाह भनेर हामीले भनेका छौँ। हिजो हामीले 33 बुझे एउटा बकस पत्र, बाचा पत्र भनेर उहाँले भन्नुहुन्छ नि, पदयात्रा पत्र हामीले अगाडि सारेका छौँ। र त्यो पत्रको मूल उद्देश्य हो शिक्षामा, स्वास्थ्यमा व्यापक सुधार गर। अर्थमन्त्री सुरमिन बागेले ल्याउने बजेटमा स्वास्थ्य र शिक्षालाई विशेष जोड देऊ, स्वास्थ्य र शिक्षा निशुल्क गर। र अहिलेको अवस्थामा हाम्रो देशमा पारदर्शिता चाहिन्छ, इमानदारिता चाहिन्छ, देश जनताप्रति काम गर्ने अवसर यो सरकारले जसरी प्राप्त गरेको छ। विगतमा दलहरू चुम्दाखेरि देशमा ठुलो सङ्कटहरू आयो। अब राष्ट्रिय सुन्दर पार्टीको नेतृत्व सरकारलाई चुक्ने कुनै पनि छुट छैन। यसले जनताको बाहेक अरू कसैको काम गर्न मिल्दैन। यो सरकारले बिचौलियालाई कारवाही गर्नुपर्छ, यो सरकारले भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ, यो सरकारले नातावाद किपवाद अन्त्य गर्नुपर्छ, यो सरकारले सेवा सुविधा लिने होइन, सेवा सुविधा जनतालाई दिने हो, मन्त्रीहरू प्रधानमन्त्रीहरूले सेवा सुविधा लिन पाउँदैनन्। मैले त के भनेको छु भन्दाखेरि सांसदहरूको पनि सम्पत्ति सार्वजनिक हुनुपर्छ, स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्छ, स्थानीय सरकार जनमुखी हुनुपर्छ, स्थानीय सरकारले जनताको लागि काम गर्नुपर्छ, स्थानीय सरकारमा पनि भ्रष्टाचार भएको कुराहरू बाहिर आएको छ, हामी 753 सरकारमा जान चाहन्छौ, हामी त्यहाँ गएर स्वतन्त्री अभियान सञ्चालन गर्न चाहन्छौ, देशभरिका जनतालाई हामी सदस्य वितरण गर्दैछौ, यो एउटा अभियान हो, राष्ट्रिय अभियान हो, यो अभियानले देश र जनताको लागि मात्र काम गर्छ, लोकतन्त्रको लागि विधिको शासन र कानुनी राज्यको लागि काम गर्छ, लोकतन्त्रको विकल्प छैन, लोकतान्त्रिक मूल्य र मान्यतामा सबै हिँड्नुपर्छ, दलहरू हिँड्नुपर्छ भन्ने हामीले स्पष्ट रूपमा अडानहरू दृष्टिकोणहरू अगाडि सारेका छौ, हामी भने रहेका छौ बालन शाहको नेतृत्व सरकारलाई साथ दिन्छौ, सहयोग गर्छन् गर्छौ, समर्थन गर्छौ, यो सरकारले जनताको काम गर्नुपर्छ, यो सरकार पारदर्शी हुनुपर्छ, यो सरकार जवाबदेही हुनुपर्छ भन्ने स्पष्ट रूपमा राम सहित अहिलेको समस्याको समाधान कसरी गर्ने, कसरी विकास निर्माणलाई अगाडि बढाउने, कसरी
0: सरकार सुशासनको लाइनमा छैन, सरकार सही ट्र्याकमा छैन, सरकारले जनताका काम गर्न सकिरहेको छैन, सहकारीको रकमहरू फिर्ता हुँदैछन्, भ्रष्टाचारीहरू बिस्तारै बिस्तारै पक्राउ पर्दैछन्, सुशासन भन्दा अर्को हाम्रो कुनै नारा छैन भनेर सरकारले दावी गर्दैछन् त आफूलाई होइन।
16: होइन खेम बमजी, तपाईँको प्रश्न एकदम सान्दर्भिक छ, धार्मिक पनि छ, यो सरकारले काम गरेन भनेर म भन्दिनँ, यो सरकारलाई बाटो बिराउने अधिकार छैन मेरो प्रश्न, यो सरकारलाई गल्ती गर्ने छुट छैन मेरो प्रश्न, यो जनताको अपार समर्थन प्राप्त सरकार हो, इतिहासमा 2015 बिपी कोइरालाले जसरी विजय मतको सरकार बनाउनु भएको थियो त्यसै गरी एउटै दलको विजय मतको सरकार हो, यो कहिले विजय मतको सरकार हो, यो सरकारले अब सिर्फ जनताको लागि मात्र काम गर्नु पर्यो, यो सरकारले भ्रष्टाचारलाई कारवाही गर्दाखेरि स्पष्ट रूपमा म भनिराखेको छु, हामीले भनेका छौँ, हाम्रो वाचा पत्रमा भनेका छौँ, हामीले सयात्रा पत्रमा भनेका छौँ, 40 यता जसले जति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ त, कर्मचारीहरूको सम्पत्ति छानबिन गरौँ, प्रहरीहरूको सम्पत्ति छानबिन गरौँ, सशस्त्र प्रहरी बलमा काम गर्नेहरूको सम्पत्ति छानबिन गरौँ, नेताहरूको सम्पत्ति छानबिन गरौँ, कसले कति सम्पत्ति कमाए सबैको सम्पत्ति छानबिन गरौँ, सम्पत्ति छानबिन आयोग त बन्यो तर 62-63 यता सरकारमा नेतृत्व गर्नेहरूको लागि मात्र सम्पत्ति छानबिन गर्नुपर्छ भनिराखेको छ सरकारले, म भन्छु 46 यता हाम्रो देशमा भएका भ्रष्टाचारका काण्डहरूको छानबिन गरौँ न, काण्डै काण्ड छ हाम्रो देशमा 35 काण्ड छ, ती काण्डहरू हामी बाहिर ल्याउँदैछौँ, कुन कुन काण्डमा कसरी भ्रष्टाचार भएको छ हामी अब सूक्ष्म रूपमा अध्ययन गरेर कसले कहाँ गल्ती गर्यो विगतमा, र अब यो सरकारले विगतको गल्ती दोहोऱ्याउनु हुँदैन, यो सरकार जनमुखी हुनुपर्छ भनेर हामी एउटा अभियान सुरु गरेका छौँ, यो अभियान निष्पक्ष हुन्छ, यो अभियान कसैप्रति आग्रह पूर्वाग्रह राखेर हामी रिसिभी साँधेर जनताको छ नि एजेन्डा मात्र कुरा गर्छौँ हामी, पूर्वाग्रह भएर काम गर्छौँ,
0: भ्रष्टाचारले देश ठुल्ठुलो भयो यहाँलाई थाहा छ, ग्रे लिस्टमा छ देश होइन, अझै 7-8 राम्रो काम गर्न सकिएन भने ब्ल्याक लिस्टमा पर्ने खतरा पनि छ, सम्पत्ति शुद्धिकरणका स्थितिहरू त्यस्तै छन्, पहुँचका भरमा कानून आफू अनुकूल व्याख्या गर्न कतिपय मान्छेहरू जेलबाट छुट्ने, पैसा नतिर्ने, भाग्ने, फरार हुने, विदेशतिर रकम लुकाउने, यस्ता धेरै खालका कामहरू यो देशबाट भए, अब यसमा तपाईँहरूको खबरदारी रहन सक्छ, खबरदारी गर्न सक्नुहुन्छ तपाईँहरू सुशासनको पक्षमा,
16: हामी सक्छौ, हाम्रो देशलाई ग्रे लिस्टबाट हामीले बचाउनै पर्छ, प्रधानमन्त्री बालेन्द्र शाहले त्यसमा ध्यान दिनै पर्छ, सम्पत्ति सुदृढीकरणलाई हामीले बलियो र प्रभावकारी बनाउनै पर्छ, त्यसमा सरकार चनाखो भएर अगाडि बढ्नुपर्छ, किनभने नेपाल यदि ग्रे लिस्टमा गयो भने यो देशको भविष्य अन्धकार हुन्छ, अर्थतन्त्र दामाडोल हुन्छ, अन्तर्राष्ट्रिय हाम्रो प्रतिष्ठामाथि प्रश्न उठ्छ, दाग लाग्छ खेमजी, त्यसैले म भनिराखेको छु ग्रे लिस्टबाट देशलाई बचाउनै पर्छ, त्यसमा अहिलेको सरकारले गम्भीर भएर छलफल गर्नुपर्छ र विगतमा भएका गल्ती कमजोरीलाई ढाकछोक गर्ने होइन, एक्सन ओरिएन्टेड प्रधानमन्त्रीको बारेमा आउनुपर्छ, दोषीलाई कारवाही गर्नुपर्छ, विधि र प्रक्रिया पुर्याएर कारवाही गर्नुपर्छ, कानुनी राज्यको प्रत्याभूति दिनुपर्छ, ग्रेसबाट नेपाललाई बचाउनको लागि हामीले एउटा अभियान सुरु गरेका छौँ. अब कुनै पनि नेपालीले पैसाको कुरा गर्दाखेरि हाम्रो देशमा एकजना नेपालीको एउटा मात्रै ब्याङ्कमा खाता हुनुपर्छ. कुनै पनि नेपालीले दसवटा ब्याङ्कमा खाता खोलेर गलत काम गर्न छुट दिनु हुँदैन भन्छु म. खाताको लागि पनि मैले भनेको छु, अब 50,000 भन्दा बढीको रकमहरूको कारोबार छ नि, ब्याङ्क बाहेक कुनै पनि अरू माध्यमबाट प्रयोग गर्न पाइँदैन. त्यतातिर सरकार चनाको हुनुपर्छ. सकेसम्म हामी त भनिराखेका छौँ 10,000 बाहेक अरू पैसा ब्याङ्कबाट मात्रै कारोबार गर. जनतालाई छ नि हामीले भन्न सक्नुपर्छ, हामी पारदर्शी बन्नुपर्छ, हामी इमान्दार बन्नुपर्छ, हामी देशको समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढ्नुपर्छ. यो नेपालको लागि अवसर आएको छ, नयाँ दल आएको छ, शक्तिशाली दल आएको छ, शक्तिशाली सरकार छ, युवाहरूको बाहुल्यता रहेको सरकार छ. यो सरकारले त बिहानदेखि बेलुकासम्म 18 घन्टा 20 घन्टा खालि जनताको लागि मात्र काम गर्ने, जनताको समस्या समाधान गर्नको लागि पहल गर्ने. हामीले त पिटरको जन्म उठाएका छौँ खेमपमजी, माइतीघर मण्डलामा जानुहोस् त कति पीड़ित छन्, दलितहरूको समस्या कसले समाधान गरिदिने. त्यसरीका दलितहरू अधिकारको लागि लडिराखेका छन्, भेद छ, अन्याय छ, अत्याचार छ देशमा, शोषण छ दलितमाथि, कसले बोलिदिने. हाम्रो देशमा जाति भेद छ, त्यसको अन्त्य गर्नु पर्दैन. अहिले सरकारले संविधान संशोधनको खाका बाहिर ल्याएको छ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले 3 वर्ष अघिदेखि उत्थान गरेको मुद्दा हो. बालन शाहको नेतृत्व सरकारले संविधान संशोधन गर्नको लागि असीम शाहको नेतृत्वमा एउटा आयोग बनाएर काम शुरू गरेको छ. त्यो आयोगले केही कुराहरू बुदाहरू बाहिर ल्याएको छ. म भन्छु प्रदेशको संरचना घटाऊ, संख्या घटाऊ, सांसदहरूको संख्या घटाऊ. किन यति धेरै सांसद चाहियो प्रदेशमा, मधेश प्रदेशमा 100 जना सांसद छ, किन चाहियो 100 जना सांसद? त्यहाँ 40 जना सांसद पुग्छ मधेश प्रदेशमा. त्यो ध्यान दिउँ र सरकार बनाउने प्रदेश सरकारको आकार भन्छु म तपाईँलाई थाहा छ, मुख्यमन्त्री सहित 5 जना भए पुग्छ. किन 20 जना मन्त्री चाहियो, किन 15 मन्त्री चाहियो, किन 12 जना मन्त्री चाहियो, किन 10 जना मन्त्री चाहियो प्रदेशमा? त्यसैले प्रदेशको आकार घटाउनुपर्छ, मन्त्रीहरूको सांसदहरूको संख्या घटाउनुपर्छ र संहिता आजको आवश्यकता हो.
0: तपाईँहरूको स्वतन्त्र समूहमा, यो नागरिक समूहमा चाहिँ कस्तो कस्तो खालको व्यक्तिहरू चाहिँ आबद्ध हुनुहुन्छ? तपाईँहरूले यो अभियानलाई कसरी अगाडि बढाउनुहुन्छ छोटोमा सटिकमा?
16: अब खेमजी, यो नागरिक अभियानमा, यो स्वतन्त्र नागरिक अभियानमा देशका स्वतन्त्र नागरिकहरू हुनुहुन्छ. हिजो तपाईँले मञ्च देख्नुभयो, विमल कोइराला जस्तो एकदम कुशल प्रशासक, देशले अत्यन्त सम्मानित व्यक्तिको रूपमा हेरेको मानेको व्यक्ति, कृष्ण पारी जस्तो एकदम राम्रो मानवतावादी नेता, असल नेता. त्यसै गरी मञ्चको कुरा गर्दाखेरि रामप्रसाद श्रेष्ठ जस्तो तपाईँलाई थाहा छ, कानुन परिषदमा बसेर, संवैधानिक परिषदमा बसेर, होइन न्याय परिषदमा बसेर काम गरिसकेका व्यक्तिहरू र हरेक तर तरका व्यक्तिहरू हामीले तपाईँलाई कार्यक्रममा सुरेन्द्र जोशी जस्तो नागरिक समाजको राजनीतिक राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेको बुझेको स्वतन्त्र व्यक्ति, स्वतन्त्र अनुमति दिएको, कसैप्रति आग्रह पूर्वाध नराख्ने व्यक्तिहरूको एउटा ठुलो सञ्जाल छ यसमा. देशभरिका नागरिकहरू छन् यसमा, तपाईँलाई थाहा छ, प्रशासकहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, कलाकारहरू, राय समाज जस्तो, भीमार्जुन आचार्य जस्तो व्यक्तिहरूसँग हामी सल्लाह लिइराखेका छौँ, उहाँहरूको छ नि सुझाव लिएर हामी अगाडि बढिराखेका छौँ. कल्याण श्रेष्ठ जस्तो पूर्व प्रधान न्यायाधीशहरूसँग, सुशीला कार्की जस्तो पूर्व प्रधानमन्त्रीहरूसँग हामी सल्लाह गरिराखेका छौँ, कसरी नागरिक समाजलाई प्रभावकारी बनाउने, कसरी नागरिक समाजले जनताको लागि मात्र काम गर्ने, खबरदारी गर्नको लागि वातावरण बनाउने, अथवा सरकारले गरेको राम्रो कामहरू कसरी जनताको बीचमा लाने, सरकारले गलत काम गर्न थाल्यो भने कसरी खबरदारी गर्ने भन्ने यो महान अभियानमा देशका हरेक तरफका व्यक्तिहरू हुनुहुन्छ. नागरिकहरू छन्, देशभरिकै नागरिकहरू छन् र हामी 753 सरकारमा जान्छौँ, वडासम्म जान्छौँ, वडा समिति गठन गर्छौँ र खबरदारी गर्छौँ, विकास गर, भ्रष्टाचारलाई कारवाही गर, सुशासन देऊ, स्वास्थ्य र शिक्षा निशुल्क गर, देशमा अब विकासको विकल्प छैन, मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो राख. मैले त सुरुदेखि नै भनेको छु, भारतसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ, भारतसँग राम्रो सम्बन्ध राख्न सकेनौँ भने हाम्रो देशको विकास र समृद्धिको यात्रा पनि अगाडि बढ्दैन भन्ने मान्छे ऋषि धमला होइन. आज किन राष्ट्रसङ्घ पार्टीको सभापति रघुराम ठेङ्गालाई भारतले बोलायो, किन बोलायो भन्दाखेरि सरकारसँग राम्रो सम्बन्ध राख्न नसके पनि, अथवा सरकार गम्भीर नहुँदाखेरि तपाईँलाई थाहा छ बालेन्साको नेतृत्व सरकारले कूटनीतिक रूपमा जसरी भारतसँग, चीनसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ, आज त्यो आवश्यकता हो. तर राष्ट्रिय जनता पार्टीको सभापति रविजी नयाँ दिल्ली जाने
0: हुनुहुन्छ,
16: रविजीको भार भ्रमण उपलब्धिमूलक र फलदायी हुन्छ, किन भन्दाखेरि भारतीय जनता पार्टी र राष्ट्रसङ्घको पार्टीसँग सहकार्य गरेर जान चाहेको यो एउटा सन्देश हो, एउटा संकेत हो, यो सकारात्मक कुरा हो। त्यतिर पनि हामीले ध्यान दिनुपर्छ, मित्र राष्ट्रको सम्बन्ध राम्रो बनाउनुपर्छ, भारतको सम्बन्ध राम्रो
0: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो स्वतन्त्र नागरिक समूहका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
17: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि। हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
18: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
17: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
18: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
17: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
19: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
20: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
19: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
20: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
21: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
20: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
21: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470698066।
17: पर्वत जाने गेट, सहारा एग्रोभेट,
15: रेडियो आदिखोला 105.4।
22: सरकारले चाहिँ यो विकासमा बाधक रहेका केही ऐनहरू चाहिँ संशोधन खारेजिनु गरेको छ होइन, त्यस्तै गरेर चाहिँ यो सर्भिस डेलिभरीहरूमा व्यापक सुधारहरू गर्दै आएको छ। सरकारको सबैभन्दा ठुलो अहिलेको दायित्व भनेको, प्रमुख दायित्व भनेको सुशासन कायम गर्ने त्यो सार्वजनिक सेवा प्रवाहमा चाहिँ गुणस्तर यो त सार्वजनिक सेवा प्रवाह दिने एउटा चाहिँ कस्तो भने लाइन होइन अनलाइनबाट दिने अनि त्यसपछि लाएर जुन किसिमको एकदम झन्झटिलो प्रक्रियाहरू थियो त्यसलाई चाहिँ सरलीकृत गर्दै लाने र सम्पूर्ण सेवा प्रवाह चाहिँ तिनै तहको सरकारको चाहिँ डिजिटल गर्ने जसले गर्दा नागरिकले पनि एउटा चाहिँ सरकार अब आयो है काम गर्ने सरकार आयो भन्ने एउटा अनुभूति पनि लिने र चाहिँ डेलिभरी पनि हुने खालको चाहिँ काम सरकारले गरेको छ सँगसँगै अब आउँदै गरेको बजेट मार्फत धेरै कुराहरू नागरिकका चाहिँ अपेक्षा चाहनाहरू चाहिँ सम्बोधन हुन्छ भन्ने मैले चाहिँ अपेक्षा गर्छु
0: बजेटको पूर्व सन्ध्यामा यहाँसँग म कुराकानी गर्दैछु मलाई थाहा छ भरत मोहन अधिकारी जो चाहिँ नेपालको पहिलो अर्थमन्त्री हुनुहुन्थ्यो अर्थमन्त्री नियुक्त हुनुभयो उहाँ चाहिँ तीन पटक यो देशमा अर्थमन्त्री बन्नुभयो राजनैतिक परिवारको पृष्ठभूमिबाट यहाँ चाहिँ सानै छँदादेखि यहाँ नजिकबाट निहाल्नु पनि भएको छ आज नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा कोषाध्यक्षको गरिमामय पददेखि लिएर सदनमा पनि यहाँको उपस्थिति छ तत्कालीन बेला आफ्नो गाउँ आफै बनाऊदेखि महिला र पुरूषको नाममा संयुक्त रजिस्ट्रेशन पास र गाउँ गाउँमा सहकारी जस्ता कार्यक्रम आजसम्म नेकपा एमाले चाहिँ त्यसलाई अगाडि सारे जनतासँग मत मागिरहेको परिस्थिति थियो अब अहिले पनि जनताले एक किसिमको म्यान्डेट दिएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीलाई फागुन 21 गतिको चुनाव मार्फत दुईटै नजिक पुर्याएका छन् त्यसको उभार चाहिँ यतिखेर छ आजको दिनमा अहिलेको सरकारले यी बजेट मार्फत हुन त समस्या धेरै छन् किनभने हिजोको जस्तो अवस्था आजको जस्तो अवस्था पनि विश्व एउटा मध्यपूर्व तनावमा छ तैपनि जनताले सम्झिने खालको होइन जनताले चाहिँ अनुभूति गर्ने खालको बजेट आउन सक्ने सम्भावना कतिको छ नागरिकहरूलाई विश्वासमा लिन सक्ने सम्भावना कतिको छ यहाँले के देख्नु भएको छ
22: एकदमै एकदमै राष्ट्रिय स्वतन्त्र पार्टी भनेको म हजुरलाई के स्मरण गर्न चाहन्छु भने सबै नेपालीहरूको उन्नतिप्रति कटिबद्ध रही सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो भनेर हामीले एकदम पटक पटक भन्दै आएछौ होइन लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामीले चाहिँ सार्वजनिक निजी र सामुदायिक स्रोतको अधिकतम परिचालन गरेर उद्यम मैत्री लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि एकदम सक्षम नियामककारी निकाय बनाएर राष्ट्रिय आयकै अभिवृद्धि गर्ने र रोजगारी नै विस्तार गर्ने नै हाम्रो एकदम प्रमुख लक्ष्य रहेको छ र आजको नेपालको सबैभन्दा समस्या हेर्नुहुन्छ भने हाम्रो बेरोजगारीको समस्या हो म अलिकति हजुरलाई यहाँ कहाँनिर जोड्न चाहन्छु भने यो अर्थतन्त्रकै कुरा गर्दा चाहिँ हामी आज कहाँ छौँ भन्ने कुरा म अलिकति राख्न चाहन्छु अर्थतन्त्रको हाम्रो आकार भनेको 66 खर्बको अहिलेको छ उत्पादनमूलक अर्थ उद्योगहरूको त्यसमा कन्ट्रिब्युसन जम्मा 5.72% छ र आर्थिक वृद्धि दर जुन हामीले लक्ष्य लिएका थियौँ 6% अब हामी 3.85% मात्र खुम्चिने जस्तो देखिन्छ प्रति व्यक्ति आय चाहिँ $1535 हाम्रो अहिले छ र बेरोजगारी कति छ भने 11.4% छ त्यसमा पनि युवा बेरोजगारी ठ्याक्कै डबल 22.7% छ भनेपछि हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या भनेको हाम्रो युवाहरू निराश छन् युवाहरू बाध्यात्मक हिसाबले चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्य छन् होइन त्यसै कारण चाहिँ अब सबैभन्दा हाम्रो इम्पोर्टेन्ट कुरा भनेको हामीले सम्बोधन गर्नुपर्ने भनेको त रोजगारी विस्तारै हो त्यस कारण रोजगारी विस्तार गर्नका लागि हामीले धेरै चाहिँ क्षेत्रहरू भन्दा पनि 4-5 क्षेत्रलाई चाहिँ हामीले प्रमुख त्यहाँ काम गर्नुपर्छ भनेर सोचेका छौँ एउटा चाहिँ आइटी क्षेत्र हो कस्तो भने अब यो तरङ्गरहित उच्च प्रतिफल दिने अर्थतन्त्र विस्तार गर्ने भन्ने चाहिँ आइटी क्षेत्र सेवाको चाहिँ विस्तार गर्ने आइटी सेवा निर्यात पनि गर्ने होइन जस्तै आइआइडीएसको 2022 को रिपोर्टले के देखाउँछ भने हामीले 2022 515 मिलियन US डलरको आइटी सेवा निर्यात गरेछौँ होइन म्यास आइडी 2025 के देखाउँछ भने हामीले 1 बिलियन US डलरको हामीले आइटी सेवा निर्यात गरेछौँ यसले के देखाउँछ भने आइटी क्षेत्र यस्तो क्षेत्र हो जसले चाहिँ हामीले सानो समयमा कम समयमा पनि धेरै उच्च प्रतिफल दिने र हाम्रो चाहिँ अर्थतन्त्रलाई नेक्स्ट लेभल अर्को लेभलमा पुर्याउन सक्ने एउटा क्षेत्रको रूपमा र यसमा चाहिँ धेरै युवाहरूलाई चाहिँ जोड्न सक्ने रोजगारीमा जोड्न सक्ने क्षेत्र भएको हुनाले आइटी क्षेत्र हाम्रो चाहिँ विस्तार एउटा प्रमुख चाहिँ एउटा क्षेत्र रहेको छ त्यस्तै हामीले पूर्वाधार क्षेत्रमा पनि हामीले भयंकर धेरै नै ठूलो लगानी गर्ने भनेका छौं हैन क्षेत्रलाई विकास गर्ने भनेका छौं नेपालको समस्या के रहेछ अर्को भने हाम्रो लजिस्टिक कस्ट चाहिँ अरु मरीन कन्ट्री भन्दा 28-30% छ त्यसले गर्दा हाम्रा वस्तुहरू जुन विराटनगर भन्सार विराट जोगमनी भन्सारबाट विराटनगर आउँछ त्यसपछि अरू चाहिँ अरू शहरहरूमा पुग्दा चाहिँ 2-3 times बढ्दो रहेछ त्यसको मूल्य भनेपछि हाम्रो भान्सा महँगो भइरहेछ हाम्रो लजिस्टिक कस्ट एकदम त कस्ट अफ लिभिङ हाम्रो हाई भइरहेछ यसलाई नै मध्यनजर गरेर र सँगसँगै हाम्रा जुन स्वदेशी उत्पादन छन् तिनीहरू पनि प्रतिस्पर्धी छैनन् किनभने तिनको लागत खर्च बढिरहेछ एउटा चाहिँ लजिस्टिक कस्टले गर्दा पनि हो त्यसकारण व्यापक रूपमा हाम्रो इन्फ्रास्ट्रक्चर बिल्ड गर्ने 30,000 kilometerको रोडहरू निर्माण गर्ने त्यसमा पनि 30,000 megawattको चाहिँ जल विद्युत आयोजनाहरू निर्माण गर्ने भएपछि धेरै युवाहरूलाई चाहिँ निर्माण क्षेत्रमा हाइड्रो पावरको क्षेत्रमा पनि हामीले चाहिँ इन्भल्भ गराउने भन्ने छ त्यस्तै पर्यटन क्षेत्रमा पनि त्यस्तै हामीले ठूलो लक्ष्यका साथ काम गर्ने भनेका छौँ खनिज अर्को खनिज क्षेत्र छ हामीले खनिजमा हामीले काम गर्नै सकेका छैनौँ खनिज पनि हाम्रो चाहिँ भोलिका दिनमा धेरै ठूलो सम्भावना बोकेको एउटा क्षेत्र त्यहाँ पनि युवाहरूलाई रोजगारी सिर्जना गर्ने भन्ने एउटा चाहिँ हाम्रो चाहिँ लक्ष्यका साथ हामी अगाडि बढाएको
0: छ अब यस्तो छ जस्तो अब अहिलेको अवस्थामा देशले अर्थात नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै भरोसा कायम राखेका छन् किनभने पटक पटकका व्यवस्था परिवर्तन भए तर जनताको अवस्था परिवर्तन हुन सकेन रोजगारीको अवसर सिर्जना हुन सकेन यहाँले राखेका कतिपय दृष्टान्तहरू अब हिजो हामी एक ढंगले चाहिँ अगाडि बढ़ाएको थियो देश हामीसँग स्रोत साधनहरूदेखि लिएर हामीसँग प्रविधिहरूदेखि लिएर त्यो किसिमको अभाव थियो आज हामी जुन प्रविधिको युगमा आएका छौं जति कुराहरू यहाँले उल्लेख गर्नुभएको छ यो ढंगले यो तरिकाले राष्ट्र अगाडि बढ़नका निम्ति होइन जसरी राष्ट्रिय स्वतन्त्र पार्टी अहिले डाक्टर स्वर्णिम वागले जुन अर्थमन्त्रीमा हुनुहुन्छ उहाँले सबै नागरिकका भावना समेट्न सक्ने र राष्ट्रिय स्वतन्त्र पार्टी अबको 5 वर्षसम्म देश बनाउन चाहन्छ है देशलाई कायापलट गर्न चाहन्छ है नागरिकका आवाजहरूलाई नागरिकका हिजोका ती चाहनाहरूलाई पूरा गर्न सक्छ है भन्ने खालका आधारहरू चाहिँ के हुन् तपाईँहरूको
22: होइन मैले भनिहालेँ नि हजुरलाई अहिले भनेको सबैभन्दा प्रमुख कुरा भनेको 2-3 कुरा पहिला सुशासन कायम गर्ने सर्भिस डेलिभरी दिएर नागरिकलाई चाहिँ एउटा चाहिँ सरकार हाम्रो लागि छ अब धेरै सहज भयो सरकार भएको अनुभूति दिलाउने अर्को भनेको आर्थिक सुधार नै हो रूपान्तरकारी आर्थिक परिवर्तन नै हो त्यसका लागि हामीले जुन किसिमको अघि हजुरले यहाँले भन्नुभयो जुन किसिमको हामीले अर्थतन्त्रको रूपान्तरणको लागि जुन किसिमको लक्ष्य लिएको छौँ त्यसका लागि जुन ट्रेडिसनल फाइनान्सिङ मेकानिजम भनेपछि बजेटरी प्रणाली ब्याङ्किङ प्रणालीबाट त्यो स्रोत हामीले जुटाउन सक्दैनौँ त्यो स्रोत चाहिँ आन्तरिक कसरी जुटाउने र बाह्य पनि हामीले कसरी स्रोत जुटाउने त त्यत्रो ठूलो स्रोत त्यत्रा ठूल्ठूलो लक्ष्य हामीले ल्याएको छौँ 5 वर्षमा 7 वर्षमा चाहिँ पर व्यक्ति आय $3,000 पुर्याउने 100 billion US dollarको इकोनोमी बनाउने पर होइन आर्थिक वृद्धि दर 7% गर्ने भन्ने चाहिँ कसरी हामीले गर्छौँ त भनेर धेरै नागरिकले सोधिरहनु भएको छ कसरी गर्छौँ भन्दाखेरि हामीले आन्तरिक स्रोत कहाँनिर छ भन्दाखेरि हाम्रो भित्र पनि आन्तरिक स्रोतहरू धेरै छ जस्तै हामीसँग धेरै लगानी कोषहरू छ त जस्तै यो प्रोभिडेन्ट फण्ड भयो सीआईटी भयो एसएसएफ भयो नागरिक सुरक्षाका लगानी कोषहरू थुप्रै छन् त्यहाँ चाहिँ थुप्रै अरबौं खरबौं रुपियाँ चाहिँ पार्क भएर एकदम कम इन्ट्रेस्ट रेटमा ब्याङ्कमा पार्क भएर बसिरहेछन् त्यस्ता निष्क्रिय भएका त्यो लगानी योग्य पुँजीलाई चाहिँ हामीले एसपीबी बनाएर हामीले यस्तै किसिमको इन्फ्रास्ट्रक्चरमा हामीले चाहिँ लगाउँछौ होइन हामीले धेरै लक्ष्य ल्याएको भने अघि अर्को भनेको हाम्रो प्रवास हो है एउटा रेमिट फण्ड भनेर हामी रेमिट फण्ड बनाएर चाहिँ विदेशमा काम गरिरहेका नागरिकहरूको चाहिँ यो कमाएको पैसालाई चाहिँ हामीले एसपीबी बनाएर हामीले यसरी नै पूर्वाधारहरूमा हामीले लिएका विभिन्न क्षेत्रमा हामीले लगानी गर्छौँ अर्को भनेको हाम्रो डायस्पोरा बन्द बनाएर प्रवासी नेपालीहरूको पुँजीलाई पनि सुरक्षित हिसाबले यहाँ चाहिँ लगानी गर्ने एउटा एसपीबी बनाएर त्यसको लागि हामीले धेरै काम पनि गर्नु छ होइन त्यसको लागि चाहिँ
1: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 7 बजेको छ
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: नमस्कार। बिहान 7 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhula.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर 8 कुवामीमा निर्माण भइरहेको शीत भण्डारको कामले गति लिँदै नेपाल आदर्श माध्यमिक विद्यालयमा मिराकल स्पोर्ट्स एकाडेमी सञ्चालन र तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर नेउपानेले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै। आधी खोला खबर अब विस्तारमा। स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर 8 क्वामीमा निर्माण भइरहेको शीत भण्डारको कामले गति लिएको छ। आर्थिक वर्ष 2082-83 प्रदेश सरकारबाट 75 लाख र चापाकोट नगरपालिकाबाट 45 लाख विनियोजन भएपछि शीत भण्डार निर्माणको कामले गति लिएको हो। रिदम एण्ड रिम्यान्स बिल्डर्स प्राली काठमाडौँले 2082 फागुन 13 गते 79,82,115 रूपियाँ 82 पैसामा ठेका सम्झौता लिएर निर्माणको काम गरिरहेको छ। निर्माण कम्पनीका संचालक शशी शाहले अहिले कोल्ड स्टोर निर्माणको काम धमाधम भइरहेको बताउनुभयो। उहाँले सम्पन्न गर्नुपर्ने समयसम्म असार 12 गते कोल्ड स्टोर निर्माणको सम्पूर्ण काम सम्पन्न हुने दावी गर्नुभयो। चापाकोट नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष टोपलाल नेउपाने राजुले निर्माण व्यवसायले शीत भण्डारको काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो अहिलेकै गतिमा काम भइरह्यो भने समयमा सम्पन्न हुन्छ होला, हामीले यसको नियमित अनुगमन र रेखदेख गरिरहेका छौं। चापाकोटमा कोल्ड स्टोर निर्माण सम्पन्न भएपछि यहाँ किसानले पाल्पाको रामपुरदेखि बुटौल भैरहवासम्म यहाँ उत्पादन भएको आलु लगायतका कृषिजन्य सामग्री भण्डारण गर्न लैजानुपर्ने बाधा हट्ने चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाँडले बताउनुभयो। आर्थिक वर्ष 79-80 40 लाख विनियोजन भएको थियो। उक्त रकमले डीपीआर सहित ग्राउण्ड लेभलसम्मको काम सम्पन्न भयो। त्यसपछि लगातार 2 आर्थिक वर्षसम्म बजेट विनियोजन नभएपछि शीत भण्डार अलपत्र परेको थियो। स्याङ्जाको वालिङ नगरपालिका 8 स्थित नेपाल आदर्श माध्यमिक विद्यालयले यस शैक्षिक वर्षदेखि मिराकल स्पोर्ट्स एकाडेमी सञ्चालन गर्ने भएको छ। विद्यार्थीहरूको शारीरिक मानसिक बौद्धिक तथा सामाजिक विकासलाई सुदृढ गर्दै उनीहरूभित्र निहित प्रतिभा क्षमता र सृजनशीलता उजागर गर्ने उद्देश्यले कार्यक्रम अघि बढ़ाइएको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार शिक्षा केवल पाठ्य पुस्तकमा सीमित नभई जीवनोपयोगी सिप अनुशासन नेतृत्व क्षमता आत्मविश्वास तथा सकारात्मक सोचको विकाससँग प्रत्यक्ष सम्बन्धित भएकाले एकाडेमी सञ्चालन गर्न लागि हो। नेपाल सरकारको हप्तामा दुई दिन विदाको व्यवस्थालाई रचनात्मक रूपमा उपयोग गर्दै शनिबार र आइतबार खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ। प्रारम्भिक चरणमा कक्षा 6 देखि 9 तथा 11 र 12 अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूको रूचि र क्षमता अनुसार विभिन्न खेलकुद विधामा सहभागी गराइने व्यवस्था गरिएको छ। विद्यालयले दीर्घकालीन रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अनुशासित खेलाड़ी उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। विद्यालयले विभिन्न खेल विधाका अनुभवी तथा राष्ट्रिय स्तरका प्रशिक्षकसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ। यस मार्फत विद्यार्थीहरूले खेलकुद मार्फत आफ्नो प्रतिभा निखार्ने स्वस्थ जीवनशैली अवलम्बन गर्ने र उज्जवल भविष्य निर्माण गर्ने विश्वास लिएको छ। विद्यालयका प्रिन्सिपल होमकान्त गौतमले भन्नुभयो, विद्यार्थीहरूको सर्वाङ्गीण विकास हाम्रो प्राथमिकता हो। खेलकुद मार्फत उनीहरूको आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता अभिवृद्धि गर्न यो एकेडेमी महत्वपूर्ण माध्यम बन्नेछ। एकेडेमी अन्तर्गत भलिबल, क्रिकेट, फुटबल, ब्याडमिण्टन, बास्केटबल र कराते विधामा प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ। प्रत्येक खेलका लागि अनुभवी प्रशिक्षकहरू नियुक्त गरिएको छ। एकेडेमी मार्फत विद्यार्थी तथा युवाहरूलाई व्यवस्थित रूपमा प्रशिक्षण प्रदान गरिनेछ। भलिबलतर्फ राष्ट्रिय अम्पायर चित्र बहादुर गुरूङ मुख्य प्रशिक्षक रहनु भएको छ भने सहायक रूपमा सरोज लम्साल रहनु भएको छ। क्रिकेटतर्फ सुजन गौतम मुख्य प्रशिक्षक र मौसम घले सहायक प्रशिक्षक हुनुहुन्छ। त्यस्तै फुटबलतर्फ निश्चय थापा मुख्य प्रशिक्षक र रोहित सुवेद फुटबल, ब्याडमिण्टन, बास्केटबल र कराते विधामा प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ। प्रत्येक खेलका लागि अनुभवी प्रशिक्षकहरू नियुक्त गरिएको छ। एकेडेमी मार्फत विद्यार्थी तथा युवा

0: तथा समीर नेपाली सहायक प्रशिक्षक रहनु भएको छ भने बास्केटबल तर्फ दिवान राणा मुख्य प्रशिक्षक र जासिम मिया सहायक प्रशिक्षक हुनुहुन्छ। कराटेतर्फ वरूण गहिरे मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ भने एकाडेमीको समग्र कार्यक्रम संयोजन टिकराज गुरूङले गर्नुहुनेछ। यस पहलले स्थानीय स्तरमै प्रतिभाशाली खेलाड़ी उत्पादन गर्न सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ। विद्यालयले खेलकुद मार्फत विद्यार्थीको शारीरिक मानसिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। स्थानीय समुदाय अभिभावक तथा खेल प्रेमीबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाइएको छ। तनहु क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा लगाउन शुरू गर्नु भएको छ। आफूलाई प्राप्त पहिलो महिनाको पारिश्रमिकबाट सांसद नेउपानेले हिजो आइतबार तनहुको भीमाद नगरपालिका चार सिंहालीका अपाङ्गता भएका नागरिक कर्ण बहादुर कुमारलाई घरमै पुगेर व्हील चेयर प्रदान गर्नुभएको हो। व्हील चेयर प्राप्त गरेपछि खुशी व्यक्त गर्दै कर्ण बहादुर कुमारले भन्नुभयो, आर्थिक अभावले गर्दा व्हील चेयर किन्न नसक्दा ओछ्यानमै थुनिएर बस्नु परेको थियो। सांसद आफै मेरो घरमै आएर व्हील चेयर दिँदा नयाँ जीवन पाएको जस्तो लागेको छ। अब मलाई घरभित्र र बाहिर आवतजावत गर्न सहज हुने भयो। उहाँले भन्नुभयो, आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेउपानेले राज्यको स्वार्थ प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चिने नीति अनुरूप पहिलो सहयोग हस्तान्तरण गरिएको स्पष्ट पार्नुभयो। पोखराको करिब मध्य भागबाट बग्ने फिर्के खोला अतिक्रमण हटाउन शुरू गरिएको छ। पोखरा महानगरको वडा नम्बर 18 अधेरीकुनाबाट शहरको मध्यभाग हुँदै बग्ने फिर्के खोलाकै बहाव क्षेत्रमा 160 संरचना छन्। 8 किलोमिटर लामो यो खोला महानगरका वडा नम्बर 2, 18, 4, 5, 7, 8, 6 र 17 हुँदै फेवातालमा मिसिन्छ। यो खोलामाथि नै बनेका संरचना आइतबार बिहान 10 बजेबाट भत्काउन थालिएको छ। महानगरले गठन गरेको सीमांकन टोलीले 80 तयार पारेको प्रतिवेदनमा खोलाघर मिचेर 160 अस्थायी र स्थायी संरचना बनेको देखाएको थियो। महानगरका प्रमुख धनराज आचार्यले 0 किमीमा पुगेर अतिक्रमण हटाउने अभियान शुरूआत गर्नुभयो। उहाँले खोलाको प्राकृतिक बहाव कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। मापदण्डको कुरा पछि गर्दै गरौंला, अहिले खोलाघरको कुरा छ, खोलैमाथि घर बनाउन त भएन नि। महानगरपालिकाले फिर्के खोलाको खोलाघर खाली गर्न 35 दिने सूचना जारी गरेकोमा शनिबार समय सीमा सकिएको छ। महानगरले पोखरा वडा नम्बर 2 र 18 को सीमाना, अधेरीकुना, पोखरा 4 र 5 को सीमाना, फिर्के पुल, बुढानीलकण्ठ मन्दिर र जीरोकिमी स्थित लायन्सको भवनबाट डोजर चलाउन थालेको हो। 2080 साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदन अनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरू हटाइने भएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
1: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 अवसरमा ग्वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम ग्वालिङ नगरपालिकाको आयोजना तथा भेषत्रा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान ग्वालिङ नगरपालिकाको सभाहल। बिहान 11 बजे। आयोजक ग्वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ग्वालिङ स्याङ्जा। संयोजन भेषसरा साहित्य प्रतिष्ठान ग्वालिङ स्याङ्जा।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 रहेको नार्च्याङ लेक गाउँ संस्कृति र प्रकृतिको संगम हो। समुद्री सतहदेखि 2000 मिटर उचाइको पहाड़ी पाखामा गुन्जामुज परम्परागत शैलीका ढुंगे घरहरू रहेको लेक गाउँले मगर संग्रहालय

को पहचान बनाएको हो। करीब 100 परिवार को बसोबास रहेको लेक गाउँमा सबै मगर समुदाय का छन्। अन्नपूर्ण गाउँपालिका 4 का वडा सदस्य श्याम पुर्जाले सयौं वर्ष अघि स्थानीय सिटको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरू भएको लेक गाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै मगर म्युजियम भनिएको बताउनुभयो। पुर्खाहरूले स्थानीय सिप र सामग्रीको प्रयोग गरेर बनाएका मौलिक ढुंगे घरहरू मात्र नभएर अर्मकर्म गरेर खेतीबारी लगाउने, घुम्तीकोटमा पशुपालन गर्ने, पुर्खौली नाच्ने, भूमे नाच भूमि पूजा गर्ने पुरानो चलनले निरन्तरता पाएको छ। उहाँले भन्नुभयो, वनस्पतिविद कमल मादेनको नेतृत्वमा केही वर्ष अघि आएको टोलीले स्वारा फाट धेरै प्रजातिका चराहरूको वासस्थान र नजिकैको जंगलमा प्रशस्त जड़ीबुटी पाइने प्रतिवेदन सार्वजनिक गरेको थियो। खोपड़ा लेकको फेदीमा रहेको लेक गाउँ हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ। लेक गाउँमा मगर संस्कार र जीवनशैलीको नजिकबाट अवलोकन गर्न पाइने गुल्मीबाट आउनुभएका होमनाथ पाण्डेले बताउनुभयो। अन्नपूर्ण गाउँपालिका 4 का वडाध्यक्ष लोकबहादुर फगामीले लेक गाउँ हुँदै खोपड़ा र अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने बाँस बोटलाई पदमार्गले जोड़िएको बताउनुभयो। बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जड़ीबुटी पार्क निर्माण गरेको छ। जड़ीबुटी खेतीका लागि उपयुक्त रहेको हुँदा गाउँपालिकाले सोलेडाँडाको करिब 7 रोपनी क्षेत्रफलमा जड़ीबुटीको बिरूवा लगाएको हो। प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वाधारसँगै जड़ीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क बनाएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो। समुद्री सतहदेखि करिब 2630 मिटरको उचाइमा रहेको सोलेडाँडामा जड़ीबुटी राम्रो उत्पादन हुने उहाँको भनाइ छ। गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जड़ीबुटीको बिरूवा लगाएको अध्यक्ष बुढा मगरले बताउनुभयो। गाउँपालिकाले सोलेडाँडा छेउको जंगलमा तारबार लगाएर पार्क निर्माण गरी चिराइलो, अर्सो, गन्ध लगायत विभिन्न प्रजातिका जड़ीबुटी यहाँ लगाइएको उहाँको भनाइ छ। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैंजाको चापाकोट नगरपालिका वडा नम्बर 8 क्वामीमा निर्माण भइरहेको शीत भण्डारको कामले गति लिँदै नेपाल आदर्श माध्यमिक विद्यालयमा मिराकल स्पोर्ट्स एकाडेमी सञ्चालन र तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर नेउपानेले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट सुखसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज त्यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको साथै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल जेठ महिनाको 11 गते सोमबार तदनुसार सन् 2026 मे 25 तारीक ज्येष्ठ अधिक शुक्ल पक्षको 9 मिति थिए बिहान 8:31 बजेपछि 10 मिति थिए। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा तारीफ योग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनु परे पनि मनज्ञ लाभ उठाउन सकिनेछ। फाइदा हुने काम थालने हुनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। वृष राशि हुनेहरूको लागि हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याहदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। मेहनत गर्दा लक्ष्य प्राप्त हुनेछ। मिथुन राशि हुनेहरूको लागि गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनु पर्ला। मध्याहदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। कर्कट राशि हुनेहरूको लागि मान सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। दिउँसोदेखि नयाँ काम प्रारम्भ होला। पेसा व्यवसायमा पनि लाभ हुनेछ। अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निखारता आउनेछ। नाम दाम र इनाम हात लागि हुनेछ। सिंह राशि हुनेहरूको लागि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोड़िएका आफन्त नजिकिनेछन्। मेहनतले उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आमदानीका स्रोत बढ़नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
कन्या राशि उनीहरूको लागि खर्चिलो कामले अर्थभाव निम्त्याउन सक्छ, तापनि पछिका लागि काम गर्ने समय छ, समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरू जुक्नाले आफू मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुशियाली छाउनेछ। चिताएको काम बन्नाले उत्साह जाग्नेछ। नयाँ काम शुरू हुनेछ। पेसा व्यवसायमा लाभ हुनेछ। तुला राशि उनीहरूको लागि मेहनत गर्दा आमदानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आमदानी बढ़नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। शोकले खर्च बढ़ाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ़नेछ। वृश्चिक राशि उनीहरूको लागि विवादास्पद काममा हात हाल्नु परे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनज्ञ लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हात लागे हुन सक्छ। संचित रकमको उपयोगले लाभ मिल्नेछ। धनुराशि उनीहरूको लागि टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रूचि बढ़नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ़नेछ र सेवामूलक काम गरिनेछ। दिउँसोदेखि व्यवसायमा मनज्ञ फाइदा हुनेछ। कामका बाधा हट्नेछन्। चुनौती स्वत हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मकर राशि उनीहरूको लागि परिस्थिति वशहरूका लागि समय खर्चनु पर्ला। व्यवहार अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरू पछि हट्नेछन् भने सहयोग जुटाउनेहरू फेला पर्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कुम्भ राशि उनीहरूको लागि प्रियजनको साथले दिन रमाइलो रहनेछ। विशेष काम गर्न बिहानको समय बढ़ी लाभदायक रहनेछ। व्यवसायमा आमदानी बढ़नेछ। साथीभाइ जुट्नाले परिस्थिति पनि अनुकूल हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। दिउँसोदेखि लोकाचारका लागि फजुल खर्च बढ़न सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। धेरै मेहनत परे पनि कमै लाभ हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि उनीहरूको लागि आजको दिनमा प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। सजग रहनुहोला। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याहपछि व्यापार बढ़नुका साथै व्यवसायमा लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षकको पहाड़ले उत्साह जगाउनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराए सँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छ। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

आज रवि भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दै आज त्यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिंग्स मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
2: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
1: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क नम्बर 063-441-2020 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो है जुत्ता त गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98-469-18921 र 98-462-39-399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363-440-331। मोबाइल 98-560-55-331।
6: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार विज्ञापन हो।
13: होइन, यही चौतारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
14: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
13: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
14: हुन्छ, त्यसो भए भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हर्दीनाथ जेके 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
14: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856 51068 र 9836 70 771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
15: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
16: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
16: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: भिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिए अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
17: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
18: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
18: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु?
18: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए
18: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: होइन के भयो, किन बन्द भएको गाडी?
13: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइस।
14: कुन ब्याट्री फेरेको हो र 31 छिटै बिग्रिएको?
13: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
14: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
13: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
19: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
19: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
20: फोन नम्बर 0364145502 मोबाइल 9850604502 र 9840501
21: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
22: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
21: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
22: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
21: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
22: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
21: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
19: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
21: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
19: सम्पर्क मोबाइल 9842698145

0: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त?
1: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
1: व्यावहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
1: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
0: खेलकुद, सांस्कृतिक तथा सहपाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
1: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
1: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
0: 9556501042
1: र 9556501133।
0: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8, भिमटारी, स्याङ्जा।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा, नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9556501119 र 9556-33-246।
7: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले, न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: च्या कस्तो सास गनाएको तिम्रो त?
13: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
12: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
13: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
12: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
14: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
15: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
12: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241447029।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
17: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
20: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
24: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धार तर्फ भर्ना खुल्यो।
23: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेसन,
24: प्राविधिक धार तर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
23: हाम्रा विशेषताहरू,
24: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
23: पुस्तकालयको समुचित व्यवस्था,
24: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
23: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
24: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
23: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
24: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
23: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
24: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
23: भर्ना फारम वितरण एजेट 7 गतेदेखि,
24: कक्षा सञ्चालन एजेट 18 गतेदेखि।
23: हामी बनाउँछौ हाम्रो रणवीर।
24: सम्पर्क मोबाइल नम्बर 9556029222 र 9849727847।
23: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
13: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
25: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
13: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
25: ए, कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
25: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
1: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0638590025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
3: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
22: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
26: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
29: यस समयको साथमा जितु सुनचादी पसल
30: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
31: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
28: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिपुरा 105.4
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम समय सन्दर्भमा। समय सन्दर्भ तपाईँले सामुदायिक रेडियो आदिपुरा 105.4 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। हरेक सोमबार बिहान 8 बजेदेखि यहाँले यो कार्यक्रम सुन्दै आउनुभएको छ। समय सन्दर्भको आजको श्रृंखलामा पनि उपस्थित भइसकेको छु म तुलाकान्त। समय सन्दर्भको आजको श्रृंखलामा हामीले भेलकोट नगरपालिका वडा नम्बर 8 ओकादीका व्यावसायिक बाख्रा पालन गर्दै आउनुभएका दिलबहादुर गुरूङज्यूसँग कुराकानी गर्न लागिरहेको छु। ओकादीमा उहाँले जुना बाख्रा फर्म मार्फत उहाँले बाख्रा पालिरहनु भएको छ। उहाँले सानन जातको बाख्राहरू पालेर बाख्राको दूधबाट उहाँले चीजहरू उत्पादन गर्ने र त्यसको बजारीकरण गर्दै आउनुभएको छ। यो नयाँ खालको व्यवसाय पनि हो यो हाम्रो परिवेशमा। सोही विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्न लागिरहेको छु। यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम समय सन्दर्भमा।
2: धन्यवाद।
1: यहाँले कहिलेदेखि यो बाख्रा पालन शुरू गर्नुभयो र बाख्रा पालन किन गर्नुभयो?
2: सर्वप्रथम त धन्यवाद हजुरलाई मेरो फर्ममै आउनुभयो। अब शुरूआत चाहिँ तपाईँको 69 सालको चैततिर हुनुपर्छ। हाम्रो सुशीला रेल सरले 2 दिने गोष्ठी चलाउनु भएको थियो। हाम्रो स्थानीय तह नहुँदै यो हजुरको दहतुम शाखाबाट चाहिँ उहाँ आउनुभएर 2 दिने प्रशिक्षण दिनुभएको थियो। यो 2 दिने प्रशिक्षणबाट यसो भनौँ न यसको बारेमा चाहिँ बाख्रा मैले पाल्न पर्यो भने मैले के नयाँ जातको पाल्नु पर्छ भन्ने मेरो विचार पनि थियो। अनि सरसित बुझ्दै जाँदाखेरि त्यहाँ सानन जातको बाख्रा हुन्छ कि हुन्न मेरो हाइटमा भन्दा हाइटको बारेमा चाहिँ मैले बताएँ। 1665 मेरो घर छ भन्ने कुरा बताएपछि अनि त्यसरी चाहिँ हुन्छ तपाईँकोमा भन्ने कुरा भएर अनि त्यसको पछि लाएँ र आजसम्म लाउँदैछु।
1: यहाँ कहिलेबाट यो बाख्रा पालन शुरू गर्नुभयो? कतिवटाबाट शुरू गर्नुभयो?
2: मैले त्यही 69 सालको चैतको 29 गते हो। मैले घरमा त मेरो बाख्रा छँदै थियो, धेरै हुन्थेन, त्यही 2टा माउ 3टा माउ त्यस्तै हुन्थ्यो। त्यति बेला चाहिँ मेरो घरमा 2टा माउ र बच्चाहरू थियो र बाहिरबाट ल्याएर मैले कुल मिलाएर चाहिँ 12वटाबाट शुरू गरेको। लोकल बाख्रा यहाँको खरिजातको बाख्रा संकलन गरेर शुरू गरेको।
1: सुरुमा यहाँले यो बाख्रा पालन गर्दै गर्दाखेरि कति लगानी गर्नुभयो?
2: सुरुमा त्यो लगानी चाहिँ थप्दै थप्दै गए। एकैचोटि गर्दाखेरि त्यही 12वटा बाख्रालाई मैले लगभग त्यति बेला 60-70 हजार जति त्यति बेला लायो होला सुरुको अवस्थामा। अनि फेरि खोर बनाउन लाएँ, खोर बनाउँदा फेरि थपियो, उता 1.5 लाख रुपियाँ थपियो। अनि पछि फेरि काम पनि जाँदै गयो, बाख्रा पनि फेरि बोका आउन सुरु गर्यो। बोका आउन सुरु गर्दा गर्दै फेरि थपेर 3.5 लाखको खोर बनाइयो फेरि। अनि फेरि बोका आएर फेरि बाख्रा सानन बाख्रा देखिन थालेपछि फेरि अर्को फेरि 3 लाख थप्दै गएँ। अनि गर्दा गर्दै कुल मिलाएर मैले 6 वर्षको अवधिमा 14 लाखको चाहिँ खोर बनाएछु, खोर बाख्रा इत्यादि गरेर त्यसरी चाहिँ सुरुवात गरेको।
1: अहिले यहाँसित कतिवटा बाख्राहरू छन्?
2: अहिले यति बेला टक्कै भन्दाखेरि मसित जम्मा 43वटा छ। योभन्दा 1 महिना अगाडि चाहिँ मसित चाहिँ नि तपाईँको 63वटा थियो। 20वटा बाख्रा चाहिँ मैले बेचेको।
1: यहाँले यो सानन जातको बाख्रा यो हाम्रो परिवेशमा नयाँ पनि हो, दुध दिने बाख्राको दुध भन्ने बित्तिकै हामी अलिकति नयाँ कुरा सुने जस्तो हुन्छ। यो कसरी व्यवस्थापन गरिरहनु भएको छ? यो जस्तो मासुका लागि हामीले बाख्रा पालन गरिरहेको ठाउँमा यहाँले दुधका लागि बाख्रा पाल्दै गर्नुहुन्छ, के फरक छ, के हुन्छ मासुका लागि पाल्दा र दुधका लागि पाल्दाखेरि?
2: यो यसो छ, अब हामीले सानन बाख्रा खास गरी दुधैको लागि हो पाल्ने भनेको, र यसको मासु पनि खान मिल्यो। किन भन्दा बोकाहरू तपाईँको खसी बनाउने मिल बिक्री भएन चाहिँ भने, अनि अब कोही चाहिँ एका चाहिँ ब्याएन, 1-2 वर्षसम्म ब्याएन भने तपाईँले त्यसलाई मासु खान नै मिल्यो। मासु पनि तपाईँको अति मिठो छ। अनि हामीले के सोच्छौँ भन्दा मासु यो दुधकै लागि हो, यो मासु खान मिल्दैन भन्ने कन्सेप्ट राख्छौँ कन्सेप्टमा, तर त्यो चाहिँ होइन। यो मासु पनि हुन्छ, दुध पनि हुन्छ, यो दुइटै हो। यो जस्तै हामीले भैँसी हामीले खानेले भैँसीको मासु खान्छ, दुध पनि खान्छ, दुध हामीले खान्छ, हामीले मासु खाँदैन भने मासु खाने अरूको छ, अरूले खान्छ, त्यस्तै हो। यो चाहिँ दुध पनि हुन्छ, मासु पनि हुन्छ, दुईतरी नै हुन्छ।
1: अहिले यहाँले चीज उत्पादन गर्दै आउनु भएको छ, चीज उत्पादन कहिलेबाट शुरू गर्नुभयो? चीज उत्पादन यहाँले थाल्नुभयो, कहिलेबाट थाल्नु भएको?
2: यो चीज चाहिँ मैले 4 वर्ष भयो चीज बनाउन शुरू गरेको। चीज बनाउने तालिम चाहिँ मैले बन्दीपुरबाट सिकेँ, अनि बन्दीपुरबाट सिकेको चाहिँ फेरि छ वर्ष लगभग भयो कि दुई वर्षपछि सायद बनाएको यहाँ। अनि हजुरको चिज चाहिँ मैले सुरुको अवस्थामा बनाए, मैले लगभग तपाईँको 900 लिटर दुध चाहिँ त्यहाँ डाटामा राखेको थिएँ, अहिले त छ कि छैन। 900 लिटर दुध भन्दा बढी चाहिँ दुध दुहेर चिज बनाएको हो। तपाईँको सुरुको अवस्थामा मार्केट पनि चिनेन, एक त बनाए अनि त्यो कसरी खाने हो कसले खाने हो त्यो थाहा नभएर मैले मेच्योर भएको चिज चाहिँ 90 केजी चाहिँ फालेकै हो, फालेकै नजाने मैले मार्केटै थाहा छैन, म गाउँमा छु त्यसकारण मलाई कसरी जानकारी पनि दिएन। मैले यो हाम्रो सभासद चाहिँ प्रदेश सदस्य हाम्रो भोजराज अरेल सर उहाँलाई पनि देखाएको छु यो चिज चाहिँ। तपाईँको 900 लिटर दुध चाहिँ त्यहाँ डाटामा राखेको थिएँ, अहिले त छ कि छैन। 900 लिटर दुध भन्दा बढी चाहिँ दुध दुहेर चिज बनाएको हो। तपाईँको सुरुको अवस्थामा

0: जानेन तर मलाई दुःख चाहिँ छैन, दुःख मन चाहिँ पटक्कै छैन। किन भन्दा यो मेरो सिक्ने जाने क्रम हो, मैले सिक्दै जान्छु, एक दिन चाहिँ मेरो मार्केट आउँछ भन्ने चाहिँ मेरो सोच थियो। र पछि चाहिँ नेक्स्ट इयर मतलब अर्को वर्षमा फेरि के भयो भन्दा मैले चिज बनाएँ, तुरन्त मार्केट पाएँ, मैले मार्केट पाएँ, मार्केट पाएर फेरि त्यो सालमा चाहिँ मैले पूरा रूपबाट तपाईँको पाँच महिनामा मैले लगभग 3.5 लाख भन्दा माथिको चाहिँ इन्कम गरे पाँच महिनामा। अनि ए हुँदो रहेछ त, मैले नजानेर पो रहेछ भन्ने भयो। अहिले मैले 5-6 महिनामा मैले चाहिँ 6 महिना लाग्दैन, 5 महिनामा मैले 3 लाख रुपियाँ चिजैबाट कमाउँछु मैले। अनि हजुरको चाहिँ अर्को फेरि के छ भन्दा मेरो बाख्रा 3 महिनापछि मैले दुहुने गरेको छु किनभने बच्चालाई खुवाउने गरेर। अनि हजुरको हो 3 महिना बच्चा 3 महिनासम्म फेरि बच्चालाई खुवाएपछि बच्चा पनि राम्रो हुन्छ। अहिले मेरो जाने बच्चा तपाईँको 20 बच्चाको जाने लगभग 7 लाख रुपियाँ आयो है। अब यति बेला म एकदम सन्तुष्ट छु, जो कि मैले यति बेला मेरो 12 वर्ष पुरो भएको हो बाख्रा पालेर, 12 वर्ष पुरो भएपछिको अवस्थामा यति बेला म एकदम खुसी छु। किनभने हाम्रो नेपालमा पनि केही मात्रामा जान्छ भने प्राय मेरो इन्डिया जान्छ, इन्डिया जान्छ, इन्डिया अब इन्डियामा मैले दिन सक्नु छ, के गर्ने स्याङ्जा जिल्लामा म एक्लै भयो, त्यसकारण अब सबै जानकारी त दिन्छु तर विडम्बना के छ भन्दा हजुरको बाख्रा चाहिँ बाख्राको सेप चाहिँ मन पर्दैन, किनभने पछाडि चाक सुकेको हुन्छ, लुड्के हुन्छ, त्यसकारण चाहिँ त्यो चाहिँ मन पर्दैन। तर यसको विशेषताहरू, दुधको विशेषताहरू बुझ्दै गयो भने यो हाम्रो स्वास्थ्यको लागि देख्नुबाट लिएर हर चिजको चाहिँ यो दुध त तपाईँको डेङ्गु लाउँदाखेरि त अब गर्मी सिजन आयो डेङ्गु पक्कै लाउँछ कोही न कोहीलाई, बाख्राकै दुध खुवाऊ भन्छ, डाक्टरकै औषधि छैन भन्छ होइन, त्यो अति उत्तम भयो। तपाईँको दुध र चिज दुइटै फेरि तपाईँको हाम्रो स्वास्थ्यको लागि अति उत्तम हो। अहिले त आयुर्वेदिक डाक्टरहरूले भन्न थालिसके यदि बच्चा जन्मिएको बेलादेखिबाट 11 वर्षसम्म कम्पलसरी कन्टिन्युस चाहिँ बच्चालाई बाख्राको दुध खुवाउनु भयो भने त्यो बच्चा चाहिँ एकदम राम्रो हुन्छ, मेमोरी उनको चाहिँ हाई हुन्छ, स्वास्थ्यकर राम्रो हुन्छ, अनि उसले चाहिँ ऊ शान्त होइन सबै भनिसके। अनि यो चिज चाहिँ तपाईँको क्यान्सरको लागि सम्म राम्रो काम गर्छ यसले।
1: अनि यहाँले अहिले कति मात्रामा दुधहरू दुहुनुहुन्छ यो बाख्राबाट दैनिक कति दुध दुहुनुहुन्छ?
0: अहिले यति बेला मेरो त्यही 10-12 लिटरसम्मको हुन्छ, कहिले 11 लिटर हुन्छ भने कहिले 11.5 पनि हुन्छ, कहिले 12 पनि हुन्छ, कहिले 10.5 पनि झर्छ। किनभने यो के हुँदो रहेछ भने यो यति बेला चरणको मैले चराउँछु होइन, चरणमा कस्तो खानेकुरा पायो, कतिको उसलाई जाने मतलब पेटमा उसलाई जाने भर्यो भन्ने कुरा हुँदो रहेछ कि तपाईँको यति बेला कहिले घट्ने कहिले बढ्ने चाहिँ हुन्छ।
1: अनि यहाँले जस्तै त्यो दुधबाट कति कति किलोसम्म चिज उत्पादन गर्नुहुन्छ?
0: यो खास गरी मेरोमा 6.5 लिटरको 1 केजी बन्थ्यो है, यति बेला अलिकति बढी चाहिएको छ, के भन्दा तपाईँको 7 लिटरको 1 केजी चाहिँ बन्छ।
1: अनि यहाँले यसको बजारीकरणका लागि के गरिरहनु भएको छ? यो यहाँले उत्पादन गर्नुहुन्छ, चिज उत्पादन गर्नुहुन्छ, त्यसको बजारीकरणको अवस्था के छ?
0: अहिले हजुरको बजारीकरण मेरो पोखरामा जान्छ लेफ्ट साइडमा होइन खास गरी, अनि हजुरको काठमाडौँमा मेरो दुई जग्गा जान्छ यति बेला लगभग ठिक छ। मैले राम्रो चलिदियो भने मैले पुर्याउन सक्दिनँ कि भन्ने एउटा मनभित्र खुल्दुरी चाहिँ लागिरहेको छ।
1: चिजलाई प्रति केजी कतिमा बिक्री गर्नुहुन्छ?
0: मैले अहिले 2000 रुपियाँ पर केजी चाहिँ दिइरहेको छु, तपाईँको होलसेलमा मैले अलिकति कमै दिन्छु भन्नाले 19-18 पनि दिन्छु पर केजी।
1: अनि यहाँले त्यसको बजारीकरणका लागि थोरै उत्पादन गर्नुहुन्छ, त्यसको कसरी बजारीकरण गर्नुहुन्छ? एकैचोटि लानुहुन्छ अथवा यही किन्न आउनुहुन्छ उहाँहरू नै के छ?
0: यस्तो छ, पोखरामा त म आफै छोड्न जान्छु किनभने यो खानेकुरामा खाद्यान्नमा परे, अब तपाईँको फेरि यो अलिकति सेफ्टीसँग लाँदाखेरि अझै राम्रो भनेर पोखरा चाहिँ मैले लिएर जान्छु। र काठमाडौँ चाहिँ मैले एउटा पार्टी चाहिँ तपाईँले कोरियर गरेर पठाइदिनुहोस् भन्नुहुन्छ, म कोरियरै गरेर पठाइदिन्छु, र अर्को पार्टीलाई चाहिँ फेरि मैले यति बेला नाइट बसमा चाहिँ हालेर पठाइदिने गरेको छु।
1: जस्तो चिज त यहाँले बजारीकरण गर्नुहुन्छ पोखरा काठमाडौँ लगायतका ठाउँहरूमा, जस्तो यहाँले बाख्रा पनि बेच्नुहुन्छ होला, उत्पादन भएका सबै बाख्राहरू त पक्कै राख्नुहुन्न होला, ती बाख्राहरू कहाँ कहाँ बिक्री हुन्छ र कसरी बेच्नुहुन्छ?
0: खास गरी यो बाख्राहरू हाम्रो नेपालमा भर्खर सायद सुरुवात भएको जस्तो मलाई लाग्यो, के भन्दाखेरि हजुरको चाहिँ नेपालमा अहिले बल्ल 2 वर्ष जति भयो तपाईँको खोज्न सुरु गरेको, नत्र मेरो चाहिँ इन्डिया जान्छ प्राय हर साल चाहिँ मेरो चाहिँ जति उत्पादन भयो पनि

0: यात्रा जाने गरेको छ।
1: जस्तो यहाँले यो बाख्रा पालन गर्दै गर्दाखेरि के सम्भावनाहरू देख्नुभयो? सानन जातको यो बाख्रा पाल्दै गर्दाखेरि त्यसको सम्भावना र यसबाट फाइदा लिन सकिने आधारहरू देख्नुभयो?
0: यसको त उयो हेल्थको लागि यो अति उत्तम भयो। हेर्नु न, अब चिजै हजुरको स्वास्थ्यको लागि अति उत्तम हो। यो अब ग्यास्ट्रिक अल्सर क्यान्सर लागेको, क्यान्सर चाहिँ भर्खर शुरूआत गरेकोलाई त एकदमै अब तपाईँको सञ्चय नै बनाउँछ भन्ने सम्म भेटाए भने अब दुध चाहिँ जस्तै बिमारीले नै खान मिल्यो। अब हामीलाई भन्ने गर्छ डाक्टरले तपाईँ दुध घिउ दही माछा मासु केही नखानुहोस् भनेर, तर बाख्राको दुध चाहिँ तपाईँले जस्तै बिमारीले खान नि मिल्यो। अनि प्लस बच्चाहरूलाई जस्तै बच्चालाई दिन मिल्यो, बुढाबुढीलाई दिन मिल्यो, यो चाहिँ त्यस कारण यो चाहिँ अझै उत्तम छ।
1: यहाँको कतिवटा बाख्राले अहिले दैनिक दुध दिने गर्छ?
0: मेरो अहिले यति बेला 12-15 दुहुने गरेको छु। त्यसको चाहिँ दुध हो अहिले चाहिँ 10-11 लिटर 12 लिटर चाहिँ निस्किन्छ।
1: त्यसले लामो समयदेखि 10-12 वर्षदेखि बाख्रा पालन गर्दै आउँदाखेरि अबको यहाँको योजनाहरू के छ? यो बाख्रा पालनलाई अझै व्यवस्थित गर्ने अथवा यत्तिकै राखिराख्ने के छ योजना?
0: होइन, यो अहिले व्यवस्थापन त मैले बढाउने हो, तर यहाँ के छ भन्दा म चाहिँ अगाडि जो भन्ने गर्छ गाउँमा, हामीले कुनै काम गर्यो भने त्यही कामबाट बेनिफिट लिने र त्यसलाई नै बढाउने, लगानी लगाइ नराख्ने भन्ने कुरा हो। अहिले बिस्तारै अब तपाईँको मार्केटहरू आउँदै गरेको छ, त्यसकारण म पनि बिस्तारै बढाउने हो, किनभने म पछि गएर चाहिँ विस्थापित हुन चाहन्न। अब तपाईँको यसको भविष्य मैले नेपालमा लै बाख्राको दुधले हामीलाई चाहिँ स्वास्थ्यको लागि अति उत्तम छ भनेर मैले सबैलाई बुझाउनु छ, सबैलाई देखाउनु छ, आफूले खाएको चाहिँ सबैलाई चाहिँ बताउनु छ, आफ्नो हेल्थ चाहिँ त्यसकारण म यस्तो भएको भन्ने गर्नु छ। त्यसकारण चाहिँ म बिस्तारै बढाउने, तर म एकैचोटि चाहिँ बढाउँदिन, मलाई घाटा हुन्छ, म घाटा हुने गरी चाहिँ काम नगर्ने भनेर म बिस्तारै बढाउँदैछु। अहिले मसित चाहिँ बाख्राहरू पनि मैले बेचे पनि पाठेहरू मैले सालमा चाहिँ एउटा दुईटा आफ्नोलाई चाहिँ राख्ने गरेका छु। म त्यही अनुसारको मसित चाहिँ म 50 माउ मात्रै गर्न सकेको चाहिँ भने म राम्रो चाहिँ तपाईँको इन्कम चाहिँ यहीँ बसेर घरै बसेर गर्न सकिने चाहिँ मैले देखेको छु।
1: हामी कार्यक्रमको अन्तमा छौँ। अन्तमा यो कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका जति पनि श्रोता हुनुहुन्छ, तपाईँ यो सानन जातको बाख्रा पाल्दै आउनु भएको छ र त्यसबाट दुध उत्पादन गर्ने र दुधबाट चीज पनि उत्पादन गरेर बजारीकरण गरेर राम्रो आमदानी पनि गर्दै आउनु भएको छ, यो सुनेर बस्नुभएका श्रोतालाई तपाईँ के भन्नुहुन्छ?
0: सबभन्दा त धन्यवाद दिन चाहन्छु सबैलाई। अनि मैले त अब के भन्छु भन्दा, पहिला बाख्रा पाल्ने कुरामा तपाईँको सानो नै पाल्नुहोस् र नबुझिकन नपाल्नुहोस्। अलिकति म मेरो कन्ट्याक्ट नम्बर लिनुहोला, कन्ट्याक्ट लिएर अनि तपाईँको चाहिँ त्यो सम्बन्धमा बुझेर मात्रै पाल्नु होला, घाटा हामी डुब्ने काम कहिल्यै नगर्नु होला भन्न चाहन्छु।
1: आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई समय उपलब्ध गराएर सानन जातको बाख्राको विशेष गरेर दुध उत्पादन र चीज उत्पादनमा काम गर्दै आउनु भएको र त्यसको अनुभवहरू हामीलाई बताइदिनु भयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद सर।
1: आदरणीय श्रोता, हामीले समय सन्दर्भको आजको श्रृंखलामा भिरकोट नगरपालिका वडा नम्बर 8 ओकादीका बाख्रा व्यवसायी उहाँले चीज उत्पादन गर्दै आउनु भएको छ बाख्राको दुधबाट, त्यसै विषयमा केन्द्रित रहेर चीजको बजारीकरण, चीज उत्पादनको सम्भावनाहरू, चुनौतीहरू लगायतका विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्यौं। तपाईँलाई आजको कुराकानी कस्तो लाग्यो? कृपया हामीलाई सल्लाह सुझाव तथा प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अर्को श्रृंखलामा हामी पुनः उपस्थित हुने नै छौं। तबसम्मका लागि मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: पुनामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: एसईई परीक्षा 2082 यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: पुनामृत नै किन
2: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
1: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
2: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
1: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
2: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
1: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
2: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
1: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
2: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
1: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
2: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
1: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
2: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
1: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
2: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
1: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 9856-28432
2: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
1: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
2: उपलब्धि मापन परीक्षा स्वागते
3: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
4: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
3: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
3: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
3: मोबाइल नम्बर 9806641870 र 9865494497
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
6: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
5: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
6: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551 9468323809 र 9855521।
7: नमस्कार स्वयं सेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
12: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
11: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
12: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
11: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 9849618921 र 9842939399।
13: ओहो ला
14: ल ल ल ल, मरेँ नि के हो?
13: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
14: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो यो।
13: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
14: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
13: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
15: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
16: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
16: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि, त्यति मात्र हो र नानी? त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
17: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 6363-91-0004।
12: सम्पर्क मोबाइल 97484-34484।
18: चोरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै. अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि. होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन. अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो.
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन.
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए. हामी भने जहाँको त्यही.
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला.
4: हाम्रा सेवा तथा सुविधाहरू
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने.
5: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था.
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे.
6: सम्पर्क फोन नम्बर 0364 41 6024.

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: फुटबल प्रतियोगिता हुने बारे सूचना।
2: 2050 दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय का खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
4: आयोजक वालिङ फुटबल क्लब, वालिङ आठ सेन्जा।
5: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
5: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
4: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
5: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
6: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
7: जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
6: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाइ, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सरा, किन बोलाएको मलाई?
12: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
11: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
13: हाम्रा विशेषताहरू:
14: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
13: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
14: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
13: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
14: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
13: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
14: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
15: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
16: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
15: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त छमछम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
16: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
17: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
18: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
17: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ए अंकल, गाला हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
21: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
20: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
22: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
20: दाँत सफा गर्ने टल्काउने,
22: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
20: दाँतको जरासम्म सफा गरी भर्ने,
22: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
20: दाँतमा खोल राख्ने,
22: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
20: बाङ्गो टिङ्गो दाँत मिलाउने,
22: बच्चाहरूको दाँतको विशेष उपचार,
20: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
22: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
20: मोबाइल 9846221629 र 9841668251।
4: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
23: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
23: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
23: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
23: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
23: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
23: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
23: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
23: फोन नम्बर 63741087, मोबाइल 9846971747। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
23: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
23: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार।
23: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 9846686005।

0: सुमित हम लोग बजे
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला
4: रेडियो आदिखोला 105.4
5: मन्त्रालयले जनाएको छ मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढ़ाएको विज्ञप्तिमा भनेको छ केही दिन अघि बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढ़ेको छ अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मधेश प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज धनगढ़ी दिपाय लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका छन् लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या कम रक्तचाप पसिना नआउने गम्भीर टाउको दुख्ने वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ यसैबीच अत्यधिक गर्मी बढ़ेसँगै पश्चिम तराईका जिल्लाहरूमा विद्यालयको पठन पाठन समेत प्रभावित भएको छ गर्मी बढ़ेपछि कतिपय क्षेत्रमा विद्यालय विदा दिइएको छ गर्मीका कारण विद्यालयमा पठन पाठन गर्न समस्या भएकाले केही समयका लागि पढ़ाई बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन् विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सीसम्म 3 नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ विदेशी लगानी कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 0.2% सीमित छ पछिल्लो 3 विदेशी लगानीको प्रभाव बढ़न नसकेको लगानीकर्ताहरूको भनाइ छ लगानी वातावरण अपेक्षा अनुसार आकर्षण बन्न नसक्नु मुख्य कारणमा नीतिगत स्थिरता जटिल कर प्रणाली पूर्वाधारको कमी र प्रशासनिक झन्झट रहेको सरकारवालाहरूले बताएका छन् उनीहरूले सरकारलाई दीर्घकालीन र अनुमान योग्य नीति निर्माणमा जोड़ दिन आग्रह गरेका छन् उद्योगीहरू भने कर संरचनामा असन्तुलित रहेको विशेष गरी कच्चा पदार्थ र तयारी वस्तुमा कर नीतिमा असमानता देखिएको बताउँछन् यसले उत्पादन लागत बढ़ाउने र प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने गरेको छ यस्तै निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत हुँदा लगानी स्वीकृति र कार्यान्वयनमा ढिलाइ हुने समस्या देखिएको छ एकद्वार प्रणाली र डिजिटल प्रशासन लागू गर्न सके लगानी प्रक्रिया सहज हुने लगानीकर्ताहरूको भनाइ छ व्यवसायहरूले नेपालको अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान झण्डै 5% मात्र रहेको र उपभोग तथा रोजगारीको चक्र कमजोर हुँदा लगानी आकर्षण प्रभावित भएको बताएका छन् विद्युत विमानस्थल डिजिटल पूर्वाधार र यातायात प्रणालीलाई दीर्घकालीन लगानीका आधारका रूपमा विकास गर्नुपर्ने लगानीकर्ताहरूको सुझाव छ दक्ष जनशक्ति अभाव र विदेश पलायनको दीर्घकालीन आर्थिक वृद्धिमा असर परिरहेको पनि व्यवसायहरूले बताएका छन् उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
6: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
7: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
6: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
7: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
6: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सिधा कुरा, प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा हुरीका कारण रूख ढल्दा अवरूद्ध भएको विद्युत आपूर्ति मरम्मत तथा सञ्चालन कार्यलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण देशका विभिन्न प्रसारण लाइन खण्डहरू प्रभावित भएका छन्। रूख ढल्दा लाइन अवरूद्ध भएपछि प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मरम्मत तथा पुनः सञ्चालनको काम गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले तत्काल मरम्मत कार्य अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। विवरण अनुसार पिलुवा, पथलैया, चन्द्रनेघापुर खण्ड अन्तर्गत टावर नम्बर 122 र 123 बीच रूख ढल्दा प्रभावित प्रसारण लाइनको अवरोध हटाइसकिएको छ। त्यही खण्डको टावर नम्बर 136 र 137 बीच ढलेका तीनवटा रूख हटाइसकिएको र लाइन फेरि सञ्चालनका लागि आवश्यक प्राविधिक काम चलिरहेको प्राधिकरणले जनाएको छ। यस्तै अमलेखगंज, कामाने खड्डु निरन्तर रूपमा खटिएर मरम्मत तथा पुनः सञ्चालनको काम गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले तत्काल मरम्मत कार्य अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

विश्वरूप ढलदास प्रसारण लाइनको कण्डक्टरमा क्षति पुगेको छ। त्यहाँ प्राविधिक टोली पुगेर स्क्रिनिङ कार्य शुरू गरिसकेको छ। हिजो दिउँसो आएको हावाहुरीका कारण देशका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा समस्या देखिएको हो। आज बिहानसम्म आपूर्ति सामान्य बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। वैशाख महिनामा जाड रक्सी खाएर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा परि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 वटा गाड़ी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका इजरायलले शुरू गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले गएको अप्रेल 13 इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको घोषणा गरेको हो। अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समय अनुसार दिउँसो 4:15 हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा छन्। यी दुईले समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा ल्याउन सकेको छैन। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन, सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टीभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक. प्रोप्राइटर

0: भोजराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9847918921 र 9862639399।
2: हेलो
3: हजुर, हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
4: त, हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
6: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउं।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
8: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
7: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
9: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
9: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443482।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331।
1: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 का लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
11: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
11: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917682।
12: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-574-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
15: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
14: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
15: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
14: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411।
16: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
17: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
16: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
17: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
16: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
17: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
16: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
14: होइन, के भयो? किन बन्द भएको गाडी?
18: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको हो? बन्द भएको भइसक।
14: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
18: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
14: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री। लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
18: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
19: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
19: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
14: फोन नम्बर 0364-41-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: नाक छोड़ी काम काम छोड़ी नाक बीमारले नि कहिल्यै नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापे कि क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565866
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332446
1: चिया कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921447029
0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
7: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
10: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
10: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 2 बजेसम्म खुल्ला रहने।
10: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
10: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
10: फोन 0363 44 600।
11: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
12: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
11: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
12: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
13: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
13: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
14: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
14: थप जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
15: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
15: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
15: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
15: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
19: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
18: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
19: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
18: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
19: हाम्रा सेवाहरू:
18: दाँत तथा मुखको परीक्षण,
19: दाँतको एक्सरे,
18: दाँत सफा गर्ने,
19: दाँत टल्काउने,
18: मुख गनाउने समस्याको उपचार,
19: दाँत रङको सिमेन्ट भर्ने,
18: दाँतको जरेदेखिको उपचार,
19: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
18: साधारण दाँत निकाल्ने,
19: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
18: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
19: गिजाको शल्यक्रिया,
18: कृत्रिम दाँत राख्ने,
19: दाँत रङको वा मेटलको खुल लगाउने,
18: बच्चाहरूको दाँतको विशेष उपचार
19: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
20: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
18: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
19: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 98066141870 र 98654497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
10: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
9: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
10: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
9: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565551, 98468328009 र 98565551।
11: 12 वर्षमा खोला पनि फर्कन्छ भन्छ, तर उमेर चाहिँ नफर्किने रहेछ। गयो त गयो।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।

0: कोट चिउरी खर्कमा छ नि, त्यति मात्र हो र नानी? त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खालीघार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
2: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
3: सम्पर्क मोबाइल 97484-34484।
4: चुरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
8: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
7: नेपाल आदर्श नै किन रोज्ने त?
8: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
7: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
8: व्यवहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब,
7: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
8: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
7: खेलकुद सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
8: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण,
7: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
8: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
7: 9556501042
8: र 9556501033।
7: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
3: सम्पर्क फोन नम्बर 063-441-6024।
11: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
11: के रे, नानी त भर्खर 17 लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त? हेर्नुहोस् काकी, 20 नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
12: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
2: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
1: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
2: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने मोबाइल 9856051068 र 9836707071।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: access to all.
1: फुटबल प्रतियोगिता हुने बारे सूचना
2: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर सन्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको सन्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
1: आयोजक वालिङ फुटबल क्लब वालिङ आठ स्याङ्जा।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
8: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
7: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
8: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
7: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
8: सम्पर्क नम्बर 063-44-240-220, मोबाइल नम्बर 98-560-31-733, 98-560-55-536 र 98-473-41-010।
7: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
8: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: एसई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: पुरामृत नै किन,
7: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन।
8: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन।
7: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन।
8: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन।
7: आफ्नै समेतमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन।
8: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन।
7: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन।
8: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन।
7: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6/12 खाजाको आनन्द लिन।
8: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन।
7: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन।
8: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन।
7: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पोसाकको आनन्द लिन।
8: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
7: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा।
8: सम्पर्क नम्बर 063-412-021, मोबाइल नम्बर 98-568-28-432।
7: समयमै पूर्णामृत जाऊ, आफ्नो भविष्य बनाऊ।
8: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
7: उपलब्धि मापन परीक्षा जेठ 16 गते। SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
8: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
7: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेशन।
8: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
7: हाम्रा विशेषताहरू:
8: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
7: पुस्तकालयको समुचित व्यवस्था,
8: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
7: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
8: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
7: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
8: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
7: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
8: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श।
7: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
8: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
7: हामी बनाउँछौ हाम्रो रणवीर।
8: सम्पर्क मोबाइल नम्बर 98-560-29-222 र 98-469-27-2747।
7: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जा।
9: रेडियो आदिखोला 105.4

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्री हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 98560075656 र 98465756056।
2: सरा किन बोलाएको मलाई?
3: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।
6: होइन के भयो, किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
6: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
6: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
8: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
9: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
8: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
9: फोन नम्बर 0364145002, मोबाइल 98560405002 र 98460151।
10: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
10: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
10: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ईसीजी सेवा,
10: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
10: चिरफार गर्ने,
11: थाइराइड
12: जाँच,
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
10: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140।
13: रेडियो आदिखोला 105.4

0: दिदी बक्मिस्टा बक्मिस्टा बक्मिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815546496
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ
5: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
8: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
9: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063412133
10: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
11: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ
12: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर थाइराइड युरिक एसिड कोलेस्ट्रोल 3 महिने सुगर जाँच मुटुको पीटीआईएनआर मृगौलाको जाँच कलेजोको जाँच जन्डिस परीक्षण रगतको क्यान्सर पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच दिशा पिसाब तथा खकार जाँच वृय जाँच ट्युमर मार्कर भिटामिन डी B12 रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ
11: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि
12: सम्पर्क फोन नम्बर 063590018 मोबाइल 9840516535 र 9813769611
11: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली
13: रेडियो आदिखोला 105.4

0: वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
2: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
1: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: हैन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
2: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
6: यस समयको साथमा जितु सुनचादी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
9: नमस्कार, म कलाकार दिलीप रायमाझी, तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो आदि खोला।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808447723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862939399।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबदाली पुलको नजिक तारादेवी ब्लक उद्योग
0: सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज।

विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रुफ राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565531। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कस्तो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-68251।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापियो कि क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565866
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
1: सुन्नु न
0: भन त
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9562131966

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
2: चिया कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9847686005।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0363 4460।
4: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 भिआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: ಇನ್ನು ಸ್ನೇಹ अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेसक्छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आधी खुला 105.4 भौतिक प्रगति पूरा। आज सुनचाँदीको भाव बढ़्यो। सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार। अमेरिका र इरान बीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल $99 कारोबार। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सीसम्म नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा तातोपानी तथा तातो दिन तथा तातो लहर कायमै रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार भोलि मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ। पर्सी पश्चिम तराईका जिल्लाहरूमा तातो दिन रहनेछ। आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यो क्रम पर्सीसम्म नै रहने महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको समयमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटौल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि संचालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अगाडि बढ़ाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङमार्गको अहिलेसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्ष निर्माण अवधि तय गरिएको आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। यो मोडल अन्तर्गत डिजाइन स्वीकृति र निर्माणको जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था छ। आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आउँदो असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य अनुसार काम तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 1,900 रूपियाँले बढ़ेको हो। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2,800 रूपियाँले घटेकोमा आज 1,900 बढ़ेर तोलाको 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। हिजो 105 रूपियाँले घटेको चाँदीको भाव आज 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,010 रूपियाँ थियो। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि चितौनतर्फ पर्ने राष्ट्रिय वन क्षेत्रमा रूख छपान कार्य सम्पन्न भएको छ। आयोजनाको प्याकेज 3 अन्तर्गत पर्ने यो प्रसारण लाइनका लागि वन क्षेत्र व्यवस्थापनको काम महत्वपूर्ण चरणमा प्रवेश गरेको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार चितौनतर्फका सबै रूखहरूको छपान कार्य पूरा भइसकेको छ भने तनहुँमा काम अझै चलिरहेको छ। प्रसारण लाइनको टावर निर्माण तथा मार्गाधिकारमा पर्ने वन क्षेत्रको जग्गा र बोट बिरूवा हटाउन वन तथा भू संरक्षण विभागसँग आवश्यक सम्झौता भइसकेको छ। डिभिजन वन कार्यालयबाट रूख छपान सम्बन्धी प्रतिवेदन तयार गरी बागमती प्रदेश वन निर्देशनालयमा पठाएको पनि बताइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखराको फिर्के खोला क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउने काम तीव्र। बाढ़ीका कारण ताप्लेजुङ र पाँचतरमा 55 मेगावाट विद्युत अवरूद्ध लगायतका खबर बाँकी नै छन्।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779619 वा 98576114 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजोदेखि शुरू गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको महानगरले जनाएको छ। महानगरका अनुसार फिर्के खोला घरभित्र निजी संस्थागत स्थायी तथा अस्थायी गरी दर्जनौ संरचना रहेका छन्। अहिलेसम्म झण्डै 35 स्थायी र 97 अस्थायी निजी संरचना तथा 18 स्थायी र 10 अस्थायी संस्थागत संरचना पहिचान गरिएको छ। अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढ़ाउने महानगरले जनाएको छ। वर्षा र बाढ़ीका कारण ताप्लेजुङ र पाँच थरको सीमाना भएर बग्ने खोलाबाट उत्पादन हुने 55 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। काबेली र इन्द्रावती खोलामा गएको शुक्रबार राति आएको बाढ़ीका कारण 25 मेगावाटको काबेली B1 सहित 4 आयोजनाहरूको उत्पादन ठप्प भएको हो। काबेली र इन्द्रावती खोलामा आएको बाढ़ीले आयोजनाको संरचनामा क्षति पुर्याएको जनाएको छ। काबेली खोलाबाट उत्पादन गरिएका 2 र इन्द्रावती खोलाबाट उत्पादित 2 आयोजनाको विद्युत ठप्प भइरहेको अमरपुर सब स्टेशनले जनाएको छ। अरूण काबेली पावर लिमिटेडको काबेलीबाट उत्पादित 25 मेगावाट 10 मेगावाट रिडी हाइड्रो पावर लिमिटेडद्वारा उत्पादित 9.9 मेगावाट क्षमताको युवा खोला र युवा हाइड्रो पावर लिमिटेडले इन्द्रावती खोलाबाट नै उत्पादन गरेको 9.7 मेगावाट क्षमताको उत्पादन ठप्प भएको छ। युवा हाइड्रो पावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार खोलामा आएको बाढ़ीले बाँध स्थल इन्टेक पाइपलाइन विद्युत गृह लगायतका संरचनामा क्षति पुर्याएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच चलिरहेको शान्तिवार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। महीनौदेखि चलिरहेको तनावका कारण उच्च बिन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ। हिजोको तथ्याङ्क अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल झण्डै 1.5% घटेर $99 झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्य 5% गिरावट आई प्रति ब्यारल झण्डै $92 कायम भएको छ। अहिले दुवै देशले जलमार्ग पुनः खोल्ने र व्यापारिक ढुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसले आपूर्ति श्रृंखला सुध्रिने संकेत गरेको छ। अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोलीबीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार दिउँसो 4:45 बजेदेखि शुरू हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा हुनेछन्। यी दुई समूह ए को पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा आत्मसात गर्न सकेको छैन। टोलीले सन् 2022 र 2024का संस्करणमा सेमी फाइनलसम्मको यात्रा तय गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको रंगशालामा नेपाली समयअनुसार दिउँसो 4:45 बजेदेखि शुरू हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा हुनेछन्। यी दुई समूह ए को पहिलो खेल खेल्न लागेका हुन्।

सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने, भोलि मधेस कोशी बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना, बोतावल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी, आयोजनाको 68% भौतिक प्रगति पूरा, आज सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार, अमेरिका र इरानबीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल $99 कारोबार, र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्ते, म हुँ तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाईं यति बेला सुन्नुहुन्छ चांगर जिल्लाको पहिलो आवाज आदिखोलाको स्पन्दन सामुदायिक रेडियो आदिखोला 105.4।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9808447723।
5: Oh yeah, time to check clock and then I'll update them now, right?

0: चल्ती भएर
1: जियो भने यस्तो पो हुनु पर्छ यार। ओ बेबी डल, ओ भाइ आँखा छ देखाएको तैले
2: राकेश
1: केटीले हेर्दा
3: ओए यो त अमिला होइन विक्की राणाको बहिनी, यिनीहरू त दुबईमा बस्छन् यार।
1: छोरी हो
0: अमिरा, यसलाई त म पट्याउँछु।
3: सपना नदेख,
0: थाहा छ सपना तबसम्म सपना हुन्छ जबसम्म तिमी त्यसलाई साकार गर्न खोज्दैन, र यसलाई त म मायाको डोरीले बाँधेर छोड्छु। बुझिस् त बुझ्दैन हिँड्नु।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल ठिकै छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
3: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
2: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
4: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
3: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
4: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050 सहयोगका लागि मोबाइल 9801530051
5: छिटो भनेको वर्ल्ड लिङ्क
3: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
4: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
3: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
4: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
3: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
3: मोबाइल नम्बर 9856054313 र 9141443842
4: मूल्य होइन स्वास्थ्य रोजौं
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7360443031 मोबाइल 9856553031
7: साथै कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखिए त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-4141-6024।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जित सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेशनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: छिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-4740। च्या कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-40049।
5: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा, मोबाइल 98560-39988 र 98560-55988।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-183।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: पुनामृत नै किन?
3: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
2: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
3: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
2: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
3: आफ्नै समेतमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोकसेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
2: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
3: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
2: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
3: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
2: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
3: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
2: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
3: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
2: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
3: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा
2: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 98-568-28-432
3: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
2: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
3: उपलब्धि मापन परीक्षा जेठ 16 गते
4: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
5: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
5: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
5: हाम्रा सेवाहरू
4: दाँत तथा मुखको परीक्षण
5: दाँतको एक्सरे
4: दाँत सफा गर्ने
5: दाँत टल्काउने
4: मुख गनाउने समस्याको उपचार
5: दाँत रङको सिमेन्ट भर्ने
4: दाँतको जरेदेखिको उपचार
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
4: साधारण दाँत निकाल्ने
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
5: गिजाको शल्यक्रिया
4: कृत्रिम दाँत राख्ने
5: दाँत रङको वा मेटलको
1: खोल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटवर्क बिग्रेको त छैन, बेला बेलामा ठिक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: ओ माइला बा, बिरामी हुनु भयो कि कस्तो?
2: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल, चिन्तै नलिनुहोस् न माइला बा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
1: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अरियाल रेग्मी।
1: फोन नम्बर 0364-41-502, मोबाइल 98560-40502 र 98460-51401।
5: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
6: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
5: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ईसीएचएस स्वास्थ्य सेवा पनि छ नि।
6: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ईसीएचएस स्वास्थ्य सेवा उपलब्ध छ।
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ईसीएचएस कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।

0: MC श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू

0: छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
0: सम्पर्क मोबाइल 9842698145। हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
2: हजुर, के सेवा गरौँ होला?
0: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
2: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
0: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
3: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
0: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटो तर्फ।
3: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्प अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9560-50-119 र 9560-33-246।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोस्टाक बगैसा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
0: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
2: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 9856031730, 9856555536 र 9843-41010।
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी, वालिङ 10, भकुण्डे, स्याङ्जा। कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा बेसुत्रा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभाहल। समय बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा। संयोजन बेसुरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।
0: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
0: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: भिरकोट नगरपालिकाको अनुरोध: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक: भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
4: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। इसान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, +2 कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 0615702010, 5853307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
5: आहा, कति राम्रो हो बालिनाले! बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696।

0: to all.
1: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा
2: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा 11 मा साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
1: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेशन,
2: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
1: हाम्रा विशेषताहरू,
2: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
1: पुस्तकालयको समुचित व्यवस्था,
2: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
1: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
2: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
1: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
2: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
1: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
2: वित्तीय साक्षरता, वित्तीय विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
1: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
2: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
1: हामी बनाउँछौ हाम्रो रणवीर।
2: सम्पर्क मोबाइल नम्बर 9556 29 222 र 9569 27 2747।
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
5: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
6: ए हो र, ल ल, ठिकै छुटेछ, टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
5: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
6: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
5: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
6: मोबाइल नम्बर 9847 21380।

0: ए नानी, त्यो पानी नपिऊ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
2: सार्वजनिक हितका लागि रेडियो आदिकला।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
4: यस समयको साथमा जितु सुनचादी पसल
5: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462439390।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन अल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।

0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिम
2: उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
5: सम्पर्क मोबाइल 97।

ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363 440 331, मोबाइल 98565 55 331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363414624।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।

0: यति सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ए आसरा, किन बोलाको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योति?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-066-61-52।
5: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 98-460-21-629 र 98-461-61-251।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
2: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
3: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
2: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
3: मुटुको जाँच ईसीजी सेवा
2: भाँचिएको हड्डी प्लास्टर सेवा
3: डिजिटल एक्सरे सेवा
2: चिरफार गर्ने
3: थाइराइड जाँच
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
3: सर्वसुलभ फार्मेसी सेवा
2: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
3: फोन नम्बर 0364 41087 मोबाइल 98469071 47
4: चा कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
4: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
4: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
3: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465 48 622 र 98241 47 49

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीँबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0-3-4-4-6-6-6।
4: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाज, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
4: मोबाइल 98-560-39-988 र 98-560-55-988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एन वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 98-135-56-496।
8: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
9: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
8: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्दमा कहीँ पनि।
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
8: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
9: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
8: त्यहाँ मैला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
10: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
11: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063 440 594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69-611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित मैं अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4।
3: सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 अझै प्रक्रिया शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षको लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उभियो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नु हुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सीधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरे र अर्थमन्त्री डाक्टर स्वर्णिम वागीले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीहरूले विरोध जनाएका छन्। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्ताकाट विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिका नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमि सुधार, धितोपत्र, कम्पनी र उद्योगदर्ता सम्बन्धी दर्जनौ ऐनहरू विकासमा बाधक रहेका छन्। यी ऐनका अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट ल नै अहिलेको एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि उत्पादन, प्रसारण र वितरणमा गरी जम्मा 75-80 खर्ब रूपियाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ। यति ठूलो पुँजी जुटाउन धितोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको उहाँले बताउनुभयो। साथै भूमि सुधार ऐनको 70 रोपनी हदबन्दीले ठूला आयोजना र प्रसारण लाइन निर्माणमा अवरोध पुर्याएको भन्दै यसमा पनि संशोधन हुनुपर्ने उहाँको माग छ। अहिले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाको नेतृत्वमा गठित समितिले यस सम्बन्धी मस्यौदा तयार गरिरहेको छ। पुरूषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एउटा सानो ग्रन्थी हो, जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात काम्ने, मुटु डुकडुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाई लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556-94-33-493-555।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। काभ्रेको रूसी गाउँपालिकामा बहुमूल्य बुद्ध चित्तको खेती गर्ने किसान यसपालि चिन्तित बनेका छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्ध चित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्किने र आमदानी घट्ने उनीहरूलाई डर छ। साजकोटका गणेश बहादुर राउत, कृष्णबहादुर राउत र गुञ्जबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्। बौद्ध धर्मावलम्बीहरूले जप तथा माला बनाउन प्रयोग गर्ने बुद्ध चित्तका दाना प्रतिमाला 5,000-5,00,000 रूपियाँसम्म बिक्री हुन्छन्। तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक झण्डै 20 करोड़ रूपियाँ बराबरको बुद्ध चित्त कारोबार हुने गरेको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य हुने अपेक्षामा एसियाली शेयर बजारहरू पनि बढ़ेका बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने बताउनु भएको थियो, तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी ब्रेन्च मार्क ब्रेन्ट क्रूड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। ट्रम्पले पहिले नै स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खोल्ने विशेष सम्झौताको केन्द्रमा रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीखमा द्वन्द शुरू भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास ढुवानी हुने यस जलमार्गमा अवरोध रहेको छ। शान्ति सम्झौताको आशामा जापानको प्रमुख शेयर निक्केई 225 सूचकांक 3% बढ़ेर पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लिएको छ। आज सार्वजनिक विदाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार भने बन्द रहन्छ। मार्चको शुरूदेखि नै इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा मूल्य उतार चढ़ाव भइरहेको छ। अप्रेलको शुरूमा युद्ध विरामपछि दुवै पक्ष दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। अब खेल खबर। मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किएका छन्। गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरूको समूह मोरक्कोका राजा मोहम्मद छैटौंले माफी दिएपछि घर फर्किएका हुन्। राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ। हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियो माए फेले स्वागत गर्नुभएको थियो। मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 28 तारीकमा भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 वटाले प्रक्रिया नै शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लियो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए। सम्पन्न, 47 वटाले प्रक्रिया नै शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती

0: छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 र 9855071।
6: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
7: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारीमुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट। मोबाइल 9856005756 र 9846605756।
8: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
9: हो हजुर, के सेवा गरौँ होला?
8: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
9: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
8: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
10: अर्गानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
11: सम्पर्कको लागि अर्गानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुप जाने बाटो तर्फ।
10: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुरसँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855051068 र 9836707071।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: साइनाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ
2: ए त्यो वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेशनको पसल
3: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: सरा किन बोलाएको मलाई
6: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलि विश्वासिलो ज्योतिष
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु त नि
7: हाम्रा विशेषताहरू
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
7: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
8: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
7: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
10: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
11: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
10: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
11: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
12: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
3: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9856308029
4: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
5: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
4: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
5: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
6: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
3: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
6: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
0: पर्वत जाने गेट सहारा एग्रोभेट

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयुँ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364142558।
2: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू गत्रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम, साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू। इशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता, स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ, पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210, 585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टू एकेडेमिक एक्सिलेन्स सिन्स 1994.
5: नमस्कार हल्दर साहब, क्या नाम? तपाईं त पाइल्सको अपरेशन गर्न अस्पताल जानु भएको छ भन्ने सुनेको थिए. तपाईं त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
6: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ.
5: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब. केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ. साह्रै राम्रो रहेछ त्यो हस्पिटल त. अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि.
6: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि.
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ.
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म. यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला. पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन.
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-788.
9: बजे
10: यस समयको साथमा जितु सुनचादी पसल
11: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
10: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4. आफ्नो ख्याल राख्नुहोस् है.
12: रेडियो
4: रेडियो आदि खोला 105.4.
13: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
14: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
13: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
14: ए कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
13: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
14: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
13: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
15: ओहो अङ्कल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ. होइन, यो घर कहाँबाट ल्याउनु भएको?
16: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि. घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि.
15: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
16: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि. त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ. म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु. घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने.
15: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ.
17: प्रोप्राइटर रत्न बहादुर गुरुङ. सम्पर्क नम्बर 063-691-0004.
18: सम्पर्क मोबाइल 97-484-34484.
19: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा.
13: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोफराइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364430331, मोबाइल 9856555331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
12: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
20: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
12: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
20: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
12: हाम्रा सेवा तथा सुविधाहरू,
20: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
12: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
20: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
12: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
20: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
12: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
13: सम्पर्क फोन नम्बर 7364460624।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841424288 र 9843686647।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162823।

0: अंकल गाला में हाथ राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन के भएको छ र तपाईलाई
1: के हुन्थ्यो र नानी? यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846216629 र 9861168251।
3: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: एसईई परीक्षा 2082 यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: पुरामृत नै किन?
4: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
3: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
4: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
3: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
4: आफ्नै समेतमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
3: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
4: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
3: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम

0: को शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जंकफूड रहितको खाजा छ बार छ खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 98568842
1: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते पलङ लोभी टेबलहरू चाहिएको थियो कहाँ पाइन्छ होला हजुरलाई त केही चिन्ता नै छैन के
2: किन चिन्ता लिनु त नि भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु बलियो भरपर्दो टिकाउ पनि हुने ढुक्क छु म त
1: बाबा फर्निचर वालिङदस भकुण्डे
2: प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31966
3: नाक छोडी कान कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
4: होइन ए दाई बिमारले फेरि च्याप्यो कि क्या हो गुनगुनाइरहनु भएको छ त
3: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्याप्यको च्याप्यै छ त नि नानी
4: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन फिजिसियन मुठ रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98560 85 6667
1: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
0: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो
1: नेपाल आदर्श नै किन रोज्ने त
0: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द
1: आधुनिक प्रविधि युक्त कक्षा कोठा
0: व्यवहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब
1: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श
0: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड
1: खेलकुद सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता
0: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण
1: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला प्रवेश परीक्षा 2083 जेठ 15 गते फारम वितरण धमाधम भइरहेको छ
0: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 98560 50 143
1: 98560 50 142
0: र 98560 50 133
1: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ आठ भीमटारी स्याङ्जा
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
4: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
5: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
5: भाँचिएको हड्डी प्लास्टर सेवा
4: डिजिटल एक्सरे सेवा
5: चिरफार गर्ने
4: थाइराइड
6: जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9849701740।
7: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
9: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
9: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364140246, मोबाइल 9856050119 र 9856033246।
10: च्या कस्तो सास गनाएको तिम्रो त?
11: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
10: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
11: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
10: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
12: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
13: फुटबल प्रतियोगिता हुने बारे सूचना।
14: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
13: आयोजक वालिङ फुटबल क्लब, वालिङ आठ स्याङ्जा।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
3: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।
5: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
6: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
5: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
6: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
6: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
6: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
5: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
6: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
6: फोन 0363-44-600।
7: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
8: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी?
7: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
8: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाज, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
0: मोबाइल 98560-39988 र 98560-55988।
9: SEE पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
10: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जामा कक्षा 11 मा साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
9: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेसन,
10: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
9: हाम्रा विशेषताहरू,
10: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
9: पुस्तकालयको समुचित व्यवस्था,
10: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
9: ICT स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
10: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
9: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
10: वडा कार्यालय र विभिन्न विभिन्न अक्षर कोषहरूको आकर्षक छात्रवृत्ति,
9: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
10: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
9: भर्ना फारम वितरण एजेट 7 गतेदेखि,
10: कक्षा सञ्चालन एजेट 18 गतेदेखि।
9: हामी बनाउँछौ हाम्रो रणवीर।
10: सम्पर्क मोबाइल नम्बर 9855329222 र 9849727847।
9: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।

0: खुलियो खुलियो खुलियो पाइनीज मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
1: सिटी भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84का लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
0: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-733, 98-560-55-536 र 98-473-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 98-135-56-496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 063-440-594।
6: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
7: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
6: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
7: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-412-183।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन,
4: आज पनि काम गर्न पाइएन।
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
7: छिटो भनेको वर्ल्ड लिङ्क। अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
8: ए समयको साथमा जितु सुनचाँदी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
9: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
8: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
9: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
8: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
9: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
8: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
9: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
8: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
9: मोबाइल नम्बर 98 0661 4870 र 98 6594 97।
8: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
10: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
11: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
10: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
11: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
10: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
11: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
10: मोबाइल 98469918921 र 98462939399।
12: नौहेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
12: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
9: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
9: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
8: मोबाइल नम्बर 98467 21380।
13: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
14: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
13: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
14: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
13: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565251, 98468 32809 र 98565251।

0: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
1: हो हजुर, के सेवा गरौँ होला?
0: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
1: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
0: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
2: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
0: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुक जाने बाटोतर्फ
2: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
3: मोबाइल नम्बर 9856054313 र 9141443842।
4: मूल्य होइन, स्वास्थ्य रोजौं।
5: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
4: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856005756 र 9846605756।
6: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
4: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
6: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
4: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा

0: बजारमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हर्दीनाथ जेके 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
0: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।

0: कविता वाचन तथा चित्रकला प्रतियोगिता हुने बारे सूचना। गणतन्त्र दिवस 2083 को अवसरमा वालिङ नगरपालिका व्यापी विद्यालय स्तरीय कक्षा 10 सम्म कविता वाचन तथा चित्रकला प्रतियोगिता एवं मासिक नियमित रचना वाचनको 97 औं श्रृंखला कार्यक्रम वालिङ नगरपालिकाको आयोजना तथा भेषजरा साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको संयोजनमा हुने हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। मिति यही जेठ 15 गते शुक्रबार। स्थान वालिङ नगरपालिकाको सभाहल। बिहान 11 बजे। आयोजक वालिङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वालिङ स्याङ्जा। संयोजन भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जा।
1: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846021629 र 9841668251।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9856501119 र 9856033246।
6: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौ।
10: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
9: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौं।
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
11: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
12: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुना अहिले हाम्रो गर्नेमा छ बजे छ
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला
3: रेडियो आदिखोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाघ्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड।
1: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च, घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनुपर्ने। आयोडिन युक्त नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
2: आयोडिन युक्त नुन नै सेवन गर्नु पर्यो, दिनमा आधी घण्टा जति हिँड्न सकियो भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने थाइरोइडलाई केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँच बुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र पनि स्वीकृत गरेको मन्त्री पोखरेलले बताउनुभयो। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैबीच प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। संचारकर्मीहरूसँग कुराकानीमा उहाँले सरकारको पहिलो 100 दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाउनु भएको स्पष्ट पार्नुभयो। यस्तै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेट निर्माणको कामलाई तीव्रता दिएको पनि बताउनुभयो। यस्तै सिंहदरबार प्रवेशमा कडाई गरेको भन्ने जिज्ञासामा उहाँले यसलाई व्यवस्थित गर्ने प्रक्रियाका रूपमा व्याख्या गर्नुभयो।
1: सरकारले जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गरेको छ। समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गरेपछि त्यो दिन पनि नबोल्ने चर्चा भइरहेको छ। तर सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आगामी गणतन्त्र दिवसमा नबोल्ने बारे मन्त्री परिषदमा कुनै छलफल नभएको र आवश्यकता अनुसार बोल्ने दावी गर्नुभएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्ने बताउनुभयो। प्रधानमन्त्री बने यता शाह संसदमा प्रश्नोत्तर सहमा सहभागी हुनुभएको छैन, नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन जानु भएन र देशवासीका नाममा कुनै औपचारिक सम्बोधन पनि गर्नुभएको छैन। विपक्षी दलहरूले यसप्रति कड़ा आपत्ति जनाउँदै संसद अवरूद्ध समेत गरेका छन्।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। सभापति गगन थापाको उपस्थितिमा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज सानेपामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले जेठ 21 गतिभित्र नयाँ सदस्यता वितरण नवीकरण र केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम गर्ने निर्णय गरेको छ। बैठकले साथै प्रदेशमा केन्द्रीय पदाधिकारीहरूलाई विशेष जिम्मेवारी तोकेको छ भने सदस्यता विवाद समाधानका लागि 13 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। विदेशमा रहेका जनसम्पर्क समितिहरूको सदस्यता व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। यसका साथै पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 जना भन्दा धेरैले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका हुन्। एकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले दिनुभएको छ। गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 सञ्चालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 अर्ब रूपियाँ रोयल्टी संकलन भएको छ।
0: यसैबीच नेपाल पर्यटन बोर्डले आउँदो 5 वर्षका लागि अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना सार्वजनिक गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारेको रणनीतिले पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवामा केन्द्रित विकासतर्फ लैजाने लक्ष्य राखेको छ। रणनीतिमा संस्थागत क्षमताको सुदृढीकरण, नेपाल ब्राण्डको पुनर्स्थापना, पर्यटन उत्पादनको विविधीकरण, डिजिटल एकीकरण र गुणस्तर सुनिश्चितता जस्ता 6 मुख्य स्तम्भ निर्धारण गरिएको छ। चिनिया डिजिटल प्लेटफर्महरूमा नेपालको उपस्थिति बढ़ाउने र आर्टिफिशियल इन्टेलिजेन्स एआईको सहयोगमा वेबसाइटहरू उपभोक्ता मैत्री बनाउने योजना पनि यसमा समेटिएको छ। सन् 2019 पर्यटक औसत दैनिक खर्च 48 अमेरिकी डलर रहेकोमा सन् 2024 घटेर 40.8 डलरमा कायम भएको छ। यस चुनौतीलाई सम्बोधन गर्न पर्यटकको बसाई अवधि लम्ब्याउने र सेवाको गुणस्तर सुधार्ने रणनीति अख्तियार गरिने जानकारी दिइएको छ।
1: सरकारले नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने उद्देश्यले शुरू गरेको हुलाक कुरियर सेवा 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका महानिर्देशक मनामाया भट्टराई पंगेनीका अनुसार राहदानी, चालक अनुमति पत्र र शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाइएको छ। कार्यक्रम शुरू भए त 28,169 राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएकोमा 1,635 सेवाग्राहीको घरमै पुगेर वितरण भइरहेको छ। त्यसै गरी 4,70,000 भन्दा बढ़ी चालक अनुमति पत्र यातायात कार्यालयहरूमा लगेको छ। विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकार्य बढ़ाएको छ। 260 शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला संघको सहकार्यमा प्रयोगशाला नमूना ढुवानी सेवा पनि शुरू भएको छ। नेपाल टेलिकमको सिम कार्ड घरमै पुर्याउने सेवा शुरू गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सेवा अझै प्रारम्भिक चरणमै रहेकाले वितरणको गति, पारदर्शिता र विश्वसनीयतामा थप सुधार आवश्यक देखिएको पनि भट्टराईले बताउनुभयो।
0: देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाहरूले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी किताकाट विवरण सकाएका हुन्। 169 पालिकाले भने नक्सा अध्यावधि र किताकाट विवरण संकलन गरेका छन्। 134 पालिका नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन्। 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गरेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। थाइराइड के हो र यसका कारण हुने जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते

0: छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो, प्रधानमन्त्री तत्काल विदेश भ्रमण जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई, गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अनुरोध, यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो, नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड, नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने सरकारको सेवा 60 जिल्लामा विस्तार लगायतका खबर प्रस्तुत गर्यो।
3: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज पनि पश्चिम तराईमा अत्यधिक गर्मी भएको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। नेपालगंज लगायतका ठाउँमा भने तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमका कारण सर्वसाधारणले जनजीवन प्रभावित बन्दै गएको छ। अस्पतालहरूमा गर्मीजन्य समस्या लिएर उपचारका लागि पुग्ने बिरामीको संख्या बढ़िरहेको छ। चर्को घाम र तातो हावाले सड़क, बजार र श्रम क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ। गर्मीको प्रकोप बढ़दै जाँदा चिकित्सकहरूले अत्यावश्यक काम बाहेक दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का खाना खान र बालबालिका तथा वृद्ध वृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। यसैबीच आज गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ। दिउँसोपछि गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्दा तनहुँको दमौलीमा 1 घण्टामै 32 मिलिमिटर भन्दा धेरै पानी परेको छ।
2: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूको अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिने सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड के हो र यो कतिको जटिल हुन्छ भनेर हामीले त्रिवी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हार्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुलीलाई सोधेका छन्।
4: थाइरोइड भन्नाले हामी ग्रन्थि बुझ्छौँ, रुद्र घण्टी वरिपरि एउटा सानो पुतले आकारको ग्रन्थि भन्ने हुन्छ, र यो ग्रन्थिले विशेषतः शरीरमा थाइरोइडका रसहरू, हामीले चाहिँ थाइरोइड हर्मोन भनिन्छ, यसलाई स्टोर गरेर रक्त सञ्चारको माध्यमले चाहिँ शरीरमा फैलाउने गर्छ, र यसका समस्याहरूलाई चाहिँ हामीले जनमानसमा थाइरोइड वा थाइरोइडको समस्याहरू भन्ने गरिन्छ भने विशेषतः चारवटा समस्याहरू हुन्छन् यो थाइरोइड सम्बन्धी रोग देखिने। एउटा हाइपोथाइरोइडिजम भन्छ, त्यो भनेको रस कम भएको अवस्था। अर्को हाइपर थाइरोइडिजम भनिन्छ, त्यो रस बढी भएर शरीरमा समस्या भएको अवस्थाहरू। अर्को चाहिँ गाँठा गुठी भनिन्छ, त्यसलाई जन्मनुसमा हामीले गलगाँड भनेर भनिन्छ भने अर्को थाइरोइडको समस्या भनेर हामी चाहिँ थाइरोइडको क्यान्सरमा बुझिन्छ। सो सामान्यत हामीले थाइरोइड या थाइरोइडको समस्या भन्दाखेरि यी चारवटा कुराहरूलाई बुझिन्छ।
3: कतिको जटिल हुन्छ यो,
4: कुन प्रकारको थाइरोइडको समस्या हो यो हिसाबले हुन्छ। अब हाइपोथाइरोइड शरीरमा चाहिँ रस कम भएको अवस्थामा जिउ गल्ने, थाक्ने, थकान हुन्छ। अब यसमा चाहिँ यो थाइरोइड ग्रन्थि अथवा रसले चाहिँ मुख्य कुरो शरीरमा इनर्जीको अथवा वेटको अथवा सबै शरीरका कोशिकाहरूमा विभिन्न केमिकल प्रोसेसहरू हुन्छ, त्यसलाई चाहिँ यसले चलायमान राख्ने हुन्छ भने यो कम भएको अवस्थामा शरीरमा नराम्रो तत्त्वहरू सुप्रिने, वजन बढ्ने, शरीरलाई इनर्जी नभएपछि गल्ने, थाक्ने हुन्छ भने यसको ठिक विपरीत यदि हर्मोन बढी मात्रामा बस्यो भने चाहिँ वजन घट्ने, मुटुटुटु हुने, पसिना आउने, खाना रुचि राम्रो हुने तर जिउ नलाग्ने, यी समस्याहरू हुन्छन्। अब यो मध्येमा दुवै जटिल हुन्छन्। कतिपय थाइरोइडको समस्याले चाहिँ वजन बढाउने, कोलेस्ट्रोल बढाउने देखेर पछि गएर शरीरमा चाहिँ इन्सुलिनको मात्रा निस्क्रिय हुनेदेखि लिएर डायबिटिज पनि यसले गराउन सक्छन् भने थाइरोइडको मात्रा बढी भएको अवस्थामा मुटुको चाल बढाउनेदेखि लिएर कहिलेकाहीँ मुटुका समस्याहरू पनि आउन सक्छन्। यो दुईटा फरक खाले थाइरोइड। अब गाँठाहरूको हिसाबमा चाहिँ हामी डराउनु पर्ने भनेको चाहिँ कसै कसैलाई चाहिँ थाइरोइड क्यान्सर पनि हुन सक्ने सम्भावना रहन्छ। 100 जनामा 1-2 जनामा हुन सक्छ, तर देखिएको खण्डमा चाहिँ क्यान्सरको स्वरूप यसले लियो भने चाहिँ अलिकति खतरनाक हुन सक्छ। सो सबै खाले थाइरोइड सुरुमा चाहिँ मन्द अवस्थामा भएको अवस्थामा चाहिँ यसले लक्षण ननिकाल्ने भएको कारणले गर्दा यसले धेरै खतरा मानिन्न, तर कालान्तरमा गएर यसले चाहिँ समस्या ल्याउन सक्छ। एकदमै गाह्रो अवस्थामा कम उमेरको भर्खर जन्मेको बच्चाहरूमा देखियो भने बुद्धि क्षीण हुने, लुलो लाटो हुने जस्तो देखिन्छ, हाइट अलिकति नबढ्ने, होचुपन बढी मात्र हुने बच्चाहरूमा देखिन्छ। अलिकति ठूलो उमेरमा चाहिँ महिलाहरूमा स्पेसली महिनावारी गडबड हुनेदेखि लिएर रक्तस्राव हुने

0: समस्याहरू, त्यस्तै गर्भ अवस्था लिन पनि गाह्रो हुने अवस्थाहरू आउन सक्छ। पुरुषहरूमा गर्ने थाकिन्थ्यो, ओभरअल लाइफको क्वालिटीलाई पनि यसले कम्प्रोमाइज गर्ने भएको कारणले विभिन्न चरणमा सिम्टम्सहरू आउने गर्छन्। कडा खाले सुरु गियो भने चाहिँ खतरापूर्ण नै हुन सक्छ।
1: यसलाई कम गर्न अपनाउनु पर्ने जीवन शैली चाहिँ के हुन्छ?
0: थाइरोइड ग्रन्थको मूल कारण के छ भनेको थाहा हुनुपर्छ पहिला। त्यसमा हामीले जनमानसमा धेरै मात्रामा देखिने लगभग 90% केसेसहरूमा चाहिँ हाइपोथाइरोइड अथवा हर्मोनको मात्रा कम भएको अवस्थामा चाहिँ कारण धेरै जस्तो देखिने भनेको आयरनयुक्त तत्व चाहिँ शरीरमा कमी भएकोले हुन्छ। जुन अलिक पहिला नुन नभएको अवस्थामा अलिकति पहाडी व्यक्तिर चाहिँ देखिने गर्थ्यो भने त्यो अलिक धेरै कम भएको छ। पहिलो कुरो त आयरनयुक्त नुन नै सेवन गर्नुपर्ने हुन्छ। शरीरमा आयरन भयो भने थाइरोइड हर्मोन पर्याप्त मात्रामा शरीरले बनाउँछ, कमी भयो भने गलगाँडदेखि लिएर हर्मोनको कमी हुने अवस्था आउँछ। जीवनशैलीको हकमा हाइपोथाइरोइडिजम भएका व्यक्तिहरूमा चाहिँ वजन मेन्टेन गर्ने, कमसेकम आफ्नो हाइटको अनुपातमा अलि वजन बढ्दो छ भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने केही हदसम्म र फिजिकल एक्टिभिटी हिँडाइ कमसेकम दिनमा आधी घण्टा जति हिँड्न सकियो भने र शरीरलाई चाहिँ चलायमा राख्न सकियो, शरीरको भित्र मेटाबोलिजम भन्छ त्यसलाई चाहिँ अलिकति राम्रो मात्रामा चलायमा राख्न सकियो भने थाइरोइडका लक्षणहरू र थाइरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
2: हुनुहुन्थ्यो त्रिवेशी चिन अस्पतालका मधुमेह थाइरोइड हर्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुली। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइएको छ। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइरोइडका लक्षणप्रति सचेत रहन र समयमै परीक्षण गराउन आग्रह गरेका छन्। घाँटीमा गाँठो महसुस भयो भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ।
3: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ। नेप्से झण्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको वैशाख 14 गते नेप्से 2796 बिन्दुमा पुगेको थियो। आज म्यूचल फण्ड बाहेक सबै समूहका सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.49 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.45 करोड़ किता शेयर 5.98 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिनाकै धेरै हो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बात रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
7: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
7: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पंचकर्म सेवा,
5: छार सूत्र सेवा,
7: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ़े विद्यमान बेरोजगार उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सचिव कार्कीले बेरोजगार फर्चौटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने र आन्तरिक नियन्त्रण प्रणाली औपचारिकतामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो। बेरोजगार गर्ने र नगर्ने कर्मचारी बीच कार्य सम्पादन मूल्यांकनमा स्पष्ट सम्बन्ध नरहेको उल्लेख गर्दै उहाँले फर्चौटका लागि छुट्टै कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। यस्तै बैठकमा उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले भने महत्वपूर्ण कागजात नष्ट भएका र कानूनी अस्पष्टताका कारण बेरोजगार रकम थप बढ़ेको बताउनुभयो।
2: नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार वन वातावरण भूमि सुधार रितोपत्र सहित दर्जनौ ऐनका अवरोधक प्रावधानका कारण झण्डै 19,000 मेगावाटका आयोजना रोकिएका छन्। यी अवरोध हटाउन 10 वर्षका लागि बाधक कानून थाती राख्ने सनसेट ल नै एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि 75-80 खर्ब रूपियाँ लगानी आवश्यक रहेकाले कानूनी अडचन नफुकाए यो लक्ष्य कागजमै सीमित हुने इपानले जनाएको छ।
3: तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 22,70,00,000 अमेरिकी डलर अर्थात झण्डै 34,61,00,000,000 रूपियाँ लगानी निश्चित भएको हो, जसमा 30% स्व पूँजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाका लागि झण्डै 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ।
2: काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्धचित्तको खेती गर्ने किसान यसपालि चिन्तित छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्कने र आमदानी घट्ने उनीहरूलाई डर छ। साजुकोटका गणेशबहादुर राउत, कृष्णबहादुर राउत र गुञ्जबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट 1,00,000 रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्।
3: मेडिकल व्यवसाय दुर्गा प्रसाई विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन तथा राज्य विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता भएको हो। पर्साईलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज जिल्ला अदालत पर्सामा उपस्थित गराएर पनि अदालतले मुद्दा हेर्न नभ्याइएको भन्दै फिर्ता पठाएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार प्रसाईलाई भोलि पुनः अदालतमा पेश गरिनेछ। प्रहरीका अनुसार प्रसाईमाथि विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भ्रष्टाचार विरूद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावना असर पुर्याउने तथा सरकारप्रति अवहेलना सृजना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ। प्रसाईलाई प्रहरीले जेठ 4 गते राति वीरगंजबाट पक्राउ गरेको हो।
2: यसैबीच हामीलाई भर्खरै प्राप्त खबर अनुसार सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजू राणा देउवालाई पक्राउ नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी पक्राउ पूर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित सरकारी पक्षको तर्क सुनेपछि सोमबार आज अन्तरिम आदेश जारी गरेको। यसअघि जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।
3: जिल्ला अदालत ललितपुरले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योति गुरूङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले आज गुरूङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। गुरूङमाथि ललितपुरको मितेरी सहकारीको 12.5 करोड़ रूपियाँ हिनामिना गरेको आरोप छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन नसक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल यसलाई एकपल्ट फेरि सुनौला अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन सक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले छलफलमा रहेका धेरै जसो मुद्दामा निष्कर्षमा पुगिए पनि अहिले नै हस्ताक्षर हुन्छ भने दावी गर्न नमिल्ने बताउनु भएको हो। अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताकै क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको उहाँको टिप्पणी छ। अमेरिका इरान समझदारी पत्रमा 60 दिनको युद्धविराम विस्तार, हर्मुज जलमार्ग पुनः खोल्ने र आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। अप्रेलको शुरूमा युद्धविराममा सहमति भएदेखि दुवै देश दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। यसैबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयर बजार उकालो लागेको छ।
3: चीनले आफ्नो अन्तरिक्ष महत्वाकांक्षालाई नयाँ उचाइमा पुर्याउँदै गए राति सोनझौ 23 अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। जी यू उकान सेटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाएको यानमा तीन अन्तरिक्ष यात्री सहभागी छन्। यस मिशनको सबैभन्दा महत्वपूर्ण पक्ष तीन सदस्य मध्ये एकजनालाई टियांगोङ अन्तरिक्ष स्टेशनमा लगातार पूरा एक वर्ष राखिनेछ। यो सफल भएमा मानव अन्तरिक्ष इतिहासमा सबैभन्दा लामो एकल प्रवास मध्ये एक मानिनेछ। यसको मुख्य उद्देश्य दीर्घकालीन अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूल क्षमताबारे अध्ययन गर्नु हो। टोलीले अहिले कक्षामा कार्यरत सन्झौ 21 का चालक दलसँग भेट गरी कार्य हस्तान्तरण पूरा गर्नेछ। साथै दर्जनौ वैज्ञानिक परियोजनाहरू पनि सञ्चालन गरिनेछन्। चीनले सन् 2030 भित्र पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। यस्तै नासाको लक्ष्य सन् 2028 छ, जसले अन्तरिक्ष प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा अहिले नेपाल र भूटान खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले 1-0 अग्रता लिएको छ। आजको खेलमा अनिता लमजेलले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरेकी छन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। समूह बीमा सबै विजेता बंगलादेश सहित भारत र मालदिव छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
2: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक संख्या भन्दा गुणस्तरमै जोड।
3: पुरूषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च। घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनु पर्ने। आयोडिन नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
2: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
3: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास तापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँलाई स्वागत छ। म कला राणा। सेङ्गा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। पत्रकारहरूको लागि साइबर सुरक्षा र प्रविधिको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम वालिङमा सम्पन्न। सैन्याको अर्जुन चौपारीमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै र पर्वतको छिपछिपे कोट गाउँ खुरकोट सड़क कालो पत्र। पत्रकारहरूको लागि साइबर सुरक्षा र प्रविधिको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम वालिङमा सम्पन्न भएको छ। गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको एकीकृत सेवा कार्यालय सैंजाको आयोजना र संचारिका समूह सैंजाको समन्वयमा कार्यक्रम गरिएको हो। कार्यक्रममा सुरक्षित साइबर संसार प्रविधिको सदुपयोग समृद्धि समाजको आधार भन्ने नाराका साथ डिजिटल युगमा कसरी सुरक्षित भएर प्रविधिको प्रयोग गर्ने भन्ने विषयमा सहजीकरण गरियो। कार्यक्रमको उद्घाटन वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैरेले गर्नुभएको थियो। कार्यक्रममा उपप्रमुख गैरेले एकीकृत सेवा कार्यालयले महिला तथा बालबालिकाको क्षेत्रमा निकै प्रशंसनीय कार्य गरेको भन्दै बढ़दो डिजिटल युगमा प्रविधिको सही उपयोग गर्नुपर्ने चुनौती देखिएका बेला संचारिकाको समन्वयमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो। डिजिटल युगले मानिसलाई सहजतासँगै चुनौती पनि सँगै उत्पादन गराएको भन्दै यो अवस्थामा यस्ता खालका कार्यक्रमको आवश्यकता रहेको बताउँदै आगामी दिनमा नगरपालिकाले पनि विभिन्न संस्थाहरूसँग समन्वय गरी कार्यक्रम गर्ने बताउनुभयो। कार्यक्रममा आईटी विज्ञ रबिन पौडेलले सही रूपमा प्रविधिको प्रयोग कसरी गर्ने, सुरक्षित रूपमा आफ्नो जीवनलाई कसरी अगाडि बढ़ाउने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो भने वडा प्रहरी कार्यालय वालिङका हरिप्रसाद काफ्रेले साइबर अपराध र डिजिटल ठगीका विषयमा जानकारी गराउँदै कसरी आफू डिजिटल ठगीमा परिएको थाहा पाउने, थाहा पाएपछि कसरी साइबर ब्यूरोमा उजुरी गर्ने लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रम कार्यालयका प्रमुख जीवन पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन संसारिका समूहकी उपाध्यक्ष आरती कुंवर र स्वागत सचिव क्रान्ति अर्यालले गर्नुभएको थियो। कार्यक्रममा अनलाइन किनमेलमा हुने ठगी, चिट्टा तथा लट्टी परेको भन्दै गर्ने ठगी, ह्याकरहरूले बैंकको ओटीपी वा सामाजिक सञ्जाल ह्याक कसरी ह्याक गर्छन्, कसरी पैसाको बार्गेनिङ गरी ठगी गर्छन् लगायतका विषयमा सहजीकरण गरिएको थियो। विशेष गरी यस्ता समस्या आउँदा नातिने न डराउने, जानकारसँग सल्लाह लिने र आएका म्यासेज र पठाएका म्यासेज र प्रमाणहरू सुरक्षित राख्ने र उजुरी गर्नुपर्ने जानकारी गराइएको थियो। कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारसँगै पुरूष पत्रकारहरूको सहभागिता थियो। यसबीच नेपाल पत्रकार महासंघ सैंजाको आयोजना र गरिमा विकास वालिङ तथा मुक्तिनाथ विकास बैंकको सहकारीमा पत्रकारहरूका लागि वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख प्रेम किशोर अर्यालले वित्तीय साक्षरता ज्ञान बाहेक ज्ञान हरेक व्यक्तिलाई हुन आवश्यक रहेको भन्दै राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारको कलमका माध्यमबाट पनि नागरिकलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना फैलाउनु पर्नेमा जोड़ दिनुभयो। सैन्याको अर्जुन चौपारी गाउँपालिका एकमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पढ़ाईसँगै व्यावहारिक सिप सिकाउने उद्देश्यले संचालन गरिएको यो कार्यक्रमले विद्यार्थीमा रचनात्मक परिवर्तन ल्याएको छ। विद्यालयले आफ्नो स्वामित्वमा रहेको 5 रोपनी जग्गामा मौसमी तरकारी खेती मार्फत विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउँदै आएको छ। परम्परागत खेती मात्र देख्दै आएका विद्यार्थीहरू अहिले भने आधुनिक तरिकाबाट करिसा सहभागी हुँदै सिकाईलाई व्यवहारमा उतार्न थालेका छन्। हामी पढ्दै कमाउँदै गरेका छौं, प्रयोगत्मक अभ्यास पनि गरेका छौं, विद्यार्थी आकृति रूकाले भन्नुभयो। 2077 सालमा शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरी यस विद्यालयमा बाली विज्ञानसँग सम्बन्धित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालित छ। नौपालिकाका 31 विद्यालय मध्ये पञ्चकन्या माविले फरक अभ्यास गर्दै आएको छ। यहाँ विद्यार्थीले शान्त वातावरणमा अध्ययनसँगै उत्पादन गर्ने र बिक्री वितरण पनि गर्ने गरेका छन्। कार्यक्रम मार्फत विभिन्न बालिका बिउ प्रदान गरी एक विद्यार्थी एक करिसा बारी अभियान घर घरमा नै विस्तार गरिएको बाली विज्ञान संयोजक सुभाष अर्यालले बताउनुभयो। यो कार्यक्रमले विद्यालय मात्र नभई समुदायमा पनि व्यवहारिक परिवर्तन ल्याएको उहाँको भनाइ छ। विद्यालयको यस अभियानले विद्यार्थीलाई व्यवहारिक ज्ञानसँगै आत्मनिर्भर बन्न प्रेरित गरेको छ। पढ़ाईसँगै सिपमूलक शिक्षा प्रदान गर्न सके भविष्यमा रोजगारीको अवसर सृजना गर्न पनि सहज हुने देखिन्छ। यस विद्यालयमा कक्षा 9 देखि 12 सम्मका 65 विद्यार्थी बाली विज्ञानमा अध्ययनरत छन्। त्यहाँ विद्यार्थीले उत्पादन गरेका आलु टमाटर साग काउली बन्दा मह लगायतका बिक्रीबाट प्राप्त आमदानी मध्ये 75% विद्यार्थी 20% विद्यालय र 5% प्राविधिक सहयोगीलाई वितरण गर्ने व्यवस्था छ। जिल्लामा यो विद्यालय सहित पुनामृत मावि वालिङ महिमा मावि हरिनासमा पनि बाली विज्ञान पढ़ाई हुने गरेको छ। यो विद्यालय हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्न सफल रहँदै आएको छ भने 2080 सालमा पनि देशमै उत्कृष्ट भई सम्मानित भएको थियो। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
3: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरे विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
2: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। म्याग्दीको बेनी नगरपालिका 10 पातले क्षेत्रमा रहेको दीपक माध्यमिक विद्यालयका विद्यार्थीलाई वातावरण मैत्री चोयाका सामान बनाउने सिप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ। विद्यार्थीलाई मौलिक र परम्परागत सिप हस्तान्तरण संरक्षण र वातावरण मैत्री चोयाको सामग्रीको प्रयोग बनाउने उद्देश्यले डोको दाम्लो स्याफो निर्माण सम्बन्धी तालिम दिएको छ। बेनी नगरपालिकाको हामी सक्छौ हामी गर्छौ कार्यक्रम मार्फत 9 र 10 का विद्यार्थीलाई तालिम सञ्चालन गरिएको दीपक माविका सहायक प्रधान अध्यापक विजय सुवेदी बताउनुभयो। एक महिनासम्म सञ्चालन हुने तालिममा 20 जना भन्दा बढ़ी विद्यार्थी सहभागी छन्। स्थानीय मनबहादुर परियारले पठन पाठन हुने बाहेकका समयमा दैनिक 1 घण्टाका दरले निगालोबाट चोया बनाउने र विभिन्न सामग्री बुन्ने सिपहरू सिकाइरहनु भएको छ। निगालो र बाँसको चोयाबाट डोका नाम्लो डाली थुन्से भकारी नाम्लो दाम्लो बनाउन सिकाइने सहायक सुवेदीले बताउनुभयो। अघिल्लो पुस्ताको नागरिकको मृत्यु र तथा नयाँ पुस्ताका युवा युवतीमा ज्ञान सिप हस्तान्तरण नभए र प्लास्टिकबाट बनेका सामग्रीको बढ़दो परेकका कारण चोयाबाट बनेका सामग्री र सिप लोप हुने अवस्थामा पुगेको छ। सामान भण्डारण र ढुवानीमा प्रयोग हुने चोयाका सामग्री वातावरण मैत्री पनि छन्। तनहु जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा बनाउने जिल्ला बनाउने अभियान अन्तर्गत चारवटा स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषित भएका छन्। म्याग्दे गाउँपालिकालाई घोषणा गरिएपछि चार पुगेको छ। राष्ट्रिय खोप तालिकाको बमोजिम तोकिएको उमेर समूहका सबै बालबालिकाले पूर्ण खोप लगाएको पाइएपछि सुनिश्चित भएको गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले बताउनुभयो। उहाँले भौगोलिक विकटता र विभिन्न चुनौतीका बावजुद स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय अभिभावकको अथक प्रयासले सफलता मिलेको भन्दै आगामी दिनमा पनि यसको दिगो बनाका लागि पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले खोप कार्यक्रमलाई प्रभावकारी र सफल बनाउन अहोरात्र खटिने स्वास्थ्य स्वयंसेविका र कर्मचारीको योगदानको प्रशंसा गर्नुभयो। जनप्रतिनिधि र विभिन्न ओडाका स्वास्थ्य चौकी प्रमुख आमा समूहका प्रतिनिधि र सरकारवालाको उल्लेख्य सहभागिता रहेको यो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई सम्मान पनि गरिएको थियो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुका खोप सुपरभाइजर शंकर बाबु अधिकारीले जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित बनाउने अभियान द्रुत गतिमा अघि बढ़ेको जानकारी दिनुभयो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। पत्रकारको लागि साइबर सुरक्षा र प्रविधिको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम वालिङमा सम्पन्न। साइन्जाको अर्जुन चौपारीमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै र पर्वतको छिपछिपे कोट गाउँ खुरकोट सड़क कालो पत्र। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: एसईई पति को गंतव्य सीपीयुक्त गुणस्तरीय शिक्षा
2: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिंग एक खहरे सेंजामा कक्षा 11 मा साधारण तथा प्राविधिक धार तर्फ भर्ना खुल्यो।
1: साधारण विषय तर्फ म्यानेजमेंट र एजुकेशन,
2: प्राविधिक धार तर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इंजीनियरिंग 18 र 24 महीने।
1: हाम्रा विशेषताहरू,
2: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
1: पुस्तकालय को समुचित व्यवस्था,
2: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
1: आईसीटी स्मार्ट बोर्ड माध्यम द्वारा कक्षा सञ्चालन,
2: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याब को व्यवस्था,
1: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
2: वडा कार्यालय र विभिन्न कक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
1: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
2: वित्तीय साक्षरता, वित्तीय विकास, लैंगिक समानता, विपद व्यवस्थापन परामर्श,
1: भर्ना फारम वितरण एजेट 7 गतेदेखि,
2: कक्षा सञ्चालन एजेट 18 गतेदेखि।
1: हामी बनाउँछौ हाम्रो रणवीर।
2: सम्पर्क मोबाइल नम्बर 9856029222 र 9849707247।
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0863-691-004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841-4348-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौं।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861-71-9076 र 9917-16-82-23।
11: होइन के भयो किन बन्द भएको गाडी
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
11: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
12: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
13: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
13: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
14: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460151 नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
15: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीएस सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो
14: नेपाल आदर्श नै किन रोज्ने त
15: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द
14: आधुनिक प्रविधि युक्त कक्षा कोठा
15: व्यावहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब
14: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श
15: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड
14: खेलकुद सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता
15: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण
14: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला प्रवेश परीक्षा 2083 जेठ 15 गते फारम वितरण धमाधम भइरहेको छ
15: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 98560501043
14: 98560501042
15: र 98560501133
14: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ 8 भिमटारी स्याङ्जा
16: नाक छोडी कान कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
17: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
16: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
17: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्
18: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
17: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
18: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 98560-85667
19: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
20: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
19: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
20: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
19: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
20: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
19: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
20: मुटुको जाँच ईसीजी सेवा
19: भाँचिएको हड्डी प्लास्टर सेवा
20: डिजिटल एक्सरे सेवा
19: चिरफार गर्ने
20: जाँच
19: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
20: सर्वसुलभ फार्मेसी सेवा
19: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
17: फोन नम्बर 0364-41087 मोबाइल 98469701740
0: छ्या कस्तो सास गनाएको तिम्रो त
21: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
21: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
22: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
23: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
23: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029 ए दिदी पक्नुहोस् त भनेको होइन हतार हतार गर्दै कता हो र
24: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
24: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
25: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
26: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एन वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
25: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
26: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
25: मोबाइल 9815356496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
23: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्दामा कहीँ पनि
23: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
23: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
4: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
27: यस समयको साथमा जितु सुनचाँदी पसल,
28: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
29: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
30: सुख दुःखका तरेलीहरूसँग रम्दै
31: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने।
30: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
31: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
30: 105.4 मेगाहर्ज।
32: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
29: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
32: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
29: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
32: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
29: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
32: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
29: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
32: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
29: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
33: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
33: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
33: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856054 र 9008747723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए त सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुमरी पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9141443 32।
3: मूल्य होइन स्वास्थ्य रोजौ।

0: होइन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9836707071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 9846086005।
5: यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छ नि त, न फोन उठाउँछौ। घर परिवारको अवस्थ व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

म हेर्छु खोज्न परिवारको हाँसो खुसी तुर्जिन्छु त्यो स्वार्थ ठिक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्तीले हाँसोको खोजी तिर्तीले आँसुलाई तुझी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी दुई पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भर्सागरलाई करेर के लेखे छ निधारमा के भएन पढेर चाप्लुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेमानीकै चल्दो रहेछ रूपमा पैसा फल्दो रहेछ इमानदारी बेच्नेको टाउकोमा अर्को देख्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाज नै दुश्मन भयो अहिले छोरा किचित गर्छ जहिले हात हातमा आइफोन छ भन्नुहोस् के दिन

साथीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे, सँगै घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे, घरलेको पकेटमा हात्ती महँगो घडी लाएको रे, हजुरबाको के छ साथी भ्रष्टाचारी भएकोले, छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे, छोरीलाई खेलौना छैन बार्बी डग ल्याइदियो रे, कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु, होइन म त्यो

हुँदै घर तू हिस्यानै छ आफन्तहरू आकाश छुदै घर मेरो ज्यानै छ भित्र मन मेरो रुदै आँखा सामु च्यानै छ साँझ मेरो ढलिसक्यो उनीहरूको बिहानै छ हौसला यो गलिसक्यो जोस सागर जल

छोड्ने समाजमा मनमैलो यो होइन पीडा छ मेरो आवाजमा कथामैलो होइन नसुनाइ बसेको लाजमा आज म बिन्ती गर्छु माफी माग्छु बाबु मेरो माया गर्छ तँलाई फेरि गरिब छ यो बाबु तेरो स्थिति यो बुझ्दै मेरो बाँच्नु पनि छ अप्ठ्यारो।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0 3 6 4 40 6 100।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0 3 6 4 41 258।

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली योग पीठको आडैमा सम्पर्क नम्बर 03641416696।

0: सीआईएमको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्ने। सुकुम्बासीको होल्डिङ सेन्टरको समस्या तत्काल समाधान हुने।
1: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको जनस्वास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुनिश्चित हुने गरी विद्यमान ऐन कानून र कार्यविधिहरूको समय सापेक्ष परिमार्जन आवश्यक भए कानूनी सुधारको प्रक्रिया तत्काल अगाडि बढ़ाउने।
0: सहकारी व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन। सरकारद्वारा बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण।
2: आर्थिक वर्ष 2083-84 वर्षे धानबालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने।
0: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने कांग्रेसको चेतावनी। अहिले देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा। राति पूर्वतिर सर्दै जाने
3: ती बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा, त्यसको साथसाथै यो मधेस प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ विवर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: र नेपाल क्रिकेट संघ क्यानद्वारा 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य बीमा नाफामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोड़िएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नु हुँदैन। यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनु हुँदैन। बेलैमा संरचनात्मक र वित्तीय सुधार गरी स्वास्थ्य बीमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिक प्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3660 रूपियाँ र मध्यम धानको 3860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने। अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने। नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
5: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले म्याग्दी, लमजुङ, कास्की, स्याङजा, तनहुँ र चितुवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ। यस्तै काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, धनकुटा, ताप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ। पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो।
3: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर मेघगर्जन चट्याङ सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेश र कर्णाली अनि यो सुदूरपश्चिम प्रदेश पनि पहाड़ी भूभागको एक स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज रातिको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा चाहिँ थोरै स्थानहरूमा र यो कोशी बागमती गण्डकी प्रदेशको चाहिँ केही स्थानहरूमा, त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन र ट्याङ्क सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
5: मौसमविदले मेघगर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन्। विशेष गरी खुला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असरबारे स्वास्थ्यमा असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको स्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्ययोजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाफ दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, भारत मात्र नजानु भएको होइन, अहिले विदेश काहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, शुरूमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन, आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
5: कानून न्याय तथा मानवाधिकार समितिले काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू मानसिकदेखि विभिन्न समस्याले ग्रसित रहेको भन्दै समितिले तत्काल सम्बोधनको माग गरेको हो। केही दिन अघि मात्रै समितिले काठमाण्डु उपत्यका विभिन्न होल्डिङ सेन्टरमा पुगेर अवस्थाको विषयमा अध्ययन गरेको थियो। समिति सदस्यहरूले सरकारले भरपर्दो भरोसा दिलाउनु पर्ने भन्दै तत्काल त्यसको सम्बोधनका लागि आग्रह गरेको हो। समिति सभापति समीक्षा बास्कोटाले समितिको सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दस बास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन, ज्येष्ठ नागरिक बालबालिका, महिला, सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहहरूको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल पाए पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने, दुई, सुकुम्बासी तथा अव्यवस्थित बस्यवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानवाधिकारको प्रत्याभूति गर्ने।
5: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकार भित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक गरेको छ। क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ। ए प्लस क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। क्याटेगोरी एमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्। अन्य 11 खेलाड़ी क्याटेगोरी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ। ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्। यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ।
0: उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा।
6: उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
0: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या, रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न गरिसकेको छ। अब अन्य मुलुकसँग पनि कानूनी तथा आपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढ़ाइएको हो। मन्त्री गौतमले मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढ़ाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो। बिहानको चियादेखि मिठाई, परिकार र पर्व उत्सवहरू चीनीको प्रयोग बिना सम्भव छैन, तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्वपूर्ण चीनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा रहेका छन्।
12: सरलाई हरियोनका उखु किसान गोविन्द मैनाली वार्षिक रूपमा 4,000 क्विन्टल उखु उत्पादन गर्नुहुन्छ, जसबाट 320 क्विन्टल चिनी उत्पादन गर्न सकिन्छ। सरकारले आधुनिक प्रविधि र उन्नत जातको उखु बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ़नेछ, तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ।
13: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष चाहिँ नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ इन्डियामा, ती जातहरू लिएर आइदियो भने किसानलाई 101 जात ल्याइदिएपछि किसानलाई छानी छानी किसानको हितमा पनि हिँड्ने उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो।
12: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000 3,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ, तर स्वदेशी उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000 2,00,000 मेट्रिक टनसम्म मात्रै सीमित छ। हरियोनमा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनुभएका किसान राजकिशोर यादव,
14: जात र पुरानो जातमा हामी यो फरक किलो अहिले मिलको नयाँ प्रविधिले रोप्दाखेरि पहिलामा हामीहरूले त्यो के भन्छ त्यो 2 फिटभन्दा म 4 फिटमा गएँ, 4 फिटभन्दा मैले 8-8.5 फिटमा यसपालि गएछु। अनि त्यसमा 12 महिना त्यो डबल आम्दानी दोहोरो आम्दानी 12 महिना त्यसको बालिकको आम्दानी पनि लिन सकिन्छ। उखु पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ
12: भन्नाले जस्तै
14: भन्दै अब पहिला कठाको 25-30 क्विन्टलको एभरेज थियो र अहिले मेरो 50-60 भन्दा मुनि हुँदैन।
12: सर्लाहीको हरियोन स्थित इन्द्र शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजतका अनुसार किसानले उखु खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो, त्यसैले किसानको उत्पादन बढाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
6: डबल उत्पादन गरिरहेछ, मतलब पहिला चाहिँ 350 क्विन्टल बिघामा फल्थ्यो भने अहिले चाहिँ 800 लिएर 1,000 क्विन्टलसम्म चाहिँ उत्पादन लिइरहेछ। त्यसको मेन त 3 चिज हो, उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
12: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्द्र शङ्कर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनुभयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफ्नै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30-35 वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्, साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
14: 3 साल चाहिँ ट्रायल गर्छ, पहिला उसको मुरन पहिलो साल हेर्छ, त्यसपछि खुट्टी हेर्छ, त्यो राम्रो देखियो भने अनि मात्रै हामी किसानको उसमा पुर्याउँछौँ। अहिलेसम्म हामीले जुन किसानको फिल्डमा पठाएछौँ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेट खायो हो। अहिले चाहिँ हामीले 3 जात फेरि नयाँ ल्याएका छौँ।
12: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले बाराको सिमरमा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो, लालबन्दी, सर्लाही।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट भूकम्प पीड़ितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
15: अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
0: यता लाग्दै गर्दा पीड़ितहरूमा चिन्ता बढ़्दो, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। करिब चार वर्ष बित्न लाग्दा पनि जाजरकोट भूकम्प पीड़ितले स्थायी आवास पुननिर्माण पाउन सकेका छैनन्। त्यो कार्य निकै ढिलो भइरहेको छ। अधिकांश पीड़ित अझै अस्थायी टहरामै बस्न बाध्य छन्। अनुदान वितरणमा ढिलाइ, प्राविधिक मूल्यांकन र दुर्गम भूगोलका कारण पुननिर्माण निकै सुस्त बनेको हो। तर प्रभावितको जनजीवन वर्षा लागेसँगै कष्टकर बन्दै गए पनि सरकारको त्यसमा ध्यान पुग्न सकेको छैन। हामीले सरकारले पुननिर्माणका लागि गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौं।
15: यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्या भए त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले उपलब्ध गराउनु पर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फरछुट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने हो कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिट्टै निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता चाहिँ छ।
18: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको छुट्टिसकेको भन्ने खालको जानकारी दुई वर्ष अघि नै प्राप्त भएको थियो।
15: यसमा पनि मैले थोरै भन्छु, अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तीनै तहको त भनेका छौँ, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बिहोर्न सक्दैनौँ भनेर पनि लेखेर पठाउनु भएको छ।
18: त्यो चाहिँ बाढी पहिरोको विषय जाजरकोटको चाहिँ अब संघीय सरकारले नै त्यसमा पुननिर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र संघीय सरकारले काम पनि गर्यो। अस्थायी आवास निर्माणको लागि दुई चरणमा दुई किस्ता दिएर अस्थायी आवास निर्माण भयो, तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई, प्रक्रियागत ढिलाइ, सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन। त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ, अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू थियो त्यसलाई
15: यहाँले भनेको जाजरकोटको केसमा छ। अहिले त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ। अब तुरुन्तै जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुनर्निर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
18: अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
15: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ।
18: कति समय लाग्छ होला अब लगभग, यति महिना, यति दिन, यति रात भन्ने
15: होइन? अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
18: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो, त्यसमध्ये केही घटे, केही बढे अथवा के छ
15: त्यसमा? अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल्लै लागुराई जुन कायम भएको छ केही घटेका छन् भने, अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन।
18: उजुरी भन्नाले कस्तो खालको
15: उजुरी? भनेको मैले यहाँ भने नि म पर्नुपर्ने परिन, होइन म पर्नुपर्ने परिन भन्ने खालको कोहीको, भने कोहीको चाहिँ यो नक्कली हो, ऊ पर्नु पर्थेन, उसको पर्यो भनेर अर्कोले गर्ने, र आफू नपरेको भनेर उजुरी हाल्ने पनि त्यस्तो पनि अवस्था छ। त्यो त्यसको
18: खासै ठुलो विवाद भएन, तर
15: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको विशेष स्पष्ट रूपमा छानबिन गरेर लागुराई कायम हुनुपर्ने हो।
18: फिल्डमा गएर हेर्ने बित्तिकै त थाहा भइहाल्छ,
15: फिल्डमा गएर हेर्ने, पहिला मुजुर्गा उठाएका पनि होला नि प्रहरी आफैले पनि होइन, त्यहाँ छरछिमेकलाई यताउता मान्छेहरू भनौँ न राखेर साथी राखेर थाहा भइहाल्छ नि त्यतिकै नै पालिकाहरूमा त।
18: भनेपछि अबको एक महिनामा लगभग अब घर बन्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्दाखेरि
15: त्यो त मैले एकै महिना त मैले कसरी भन्नु, मैले होइन जति पनि त लाग्दैन, अब अहिले हाम्रो डिस्कसन र कोअर्डिनेसन अनुसार चाहिँ त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन।
18: बजेटको कुनै समस्या हुने?
15: बजेटको होइन, बजेटको मैले यहाँलाई भनिसकेँ, हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दले अरू जिल्लाहरूमा पनि यहाँले हेर्नुभयो हुन्छ तलैबाट नआइकन त हामीले कहाँ गर्ने त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो सुन्ने श्रोताहरूले पनि होइन बुझ्नुपर्ने हुन्छ प्राधिकरणले अड्केको विषय हो भने
18: त अब तल अब जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ तपाईँहरूले पालिका स्थानीय तहबाट आएन भन्नु
15: प्रमाण चाहियो नि त मुखले बोलेर भएन प्रमाणले हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पर्यो नि त हाम्रो त पोर्टलमा आउँछ सबै पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो अर्को कुरो चाहिँ हामीले सरकारी निकायले एक अर्कालाई दोषारोपण गर्ने विषय पनि होइन यो कहाँ इस्यु छ होइन मैले त अझ दोषारोपण गर्न खोजेको थिइनँ अघि हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो कुरा हेरेँ नत्र मैले अघि यहाँ पनि पालिकाहरूमा पनि अलिक समस्या छ स्रोत साधन पनि छैन प्राविधिक जनशक्ति पनि हुनुहुन्न अब फिनान्सियल रिसोर्स पनि कम छ भने यस्ता सिडो कार्यालयमा पनि त्यस्तै समस्या छ होइन तर कार्यविधि कानून बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कलीले नपाउँ सक्कली पीडितले पाउन् भन्ने नै हो हाम्रो होइन ऐन कानून र प्रोसिडियर
18: प्रभावित
15: पुगन भन्ने नै त्यसको लागि पनि यो भेरिफाईको मेकानिजम राखिएको हो त्यो राख्नु पनि पर्छ अब अहिले
18: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तीन महिना एक वर्ष दुई वर्ष हुँदा हुँदा तीन वर्ष चार वर्ष पाँचौ वर्षसम्म पनि बित्छ त्यो त अलिकति चिन्ताको विषय हो अब त्यो समन्वयमा सहकार्यमा
15: अब
18: कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौँ अन्त्यमा जाँदा जाँदै अब मनसुन त सुरु हुने लागिसक्यो होइन के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्दा
15: अब मनसुन पूर्व तयारी तथा प्रतिकार्य हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ केही दिनमै हामीले स्वीकृति गरेर सार्वजनिक गर्छौँ त्यसमा चाहिँ विशेष गरी मैले यहाँ पहिला पनि भने दुई लाखभन्दा बढी व्यक्तिहरू चाहिँ प्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 5100 घर दुरीहरू प्रभावित हुने देखिया छ र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैला थोरै रिपिट गरेँ यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी प्रदेशहरू छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनुपर्ने देखिएको छ र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विपद सम्बद्ध निकायहरू जति छौँ जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन जुन निकायले जे जे काम गर्ने भनेर त्यसमा नै उल्लेख गरेका हुन्छ त्यो काम नै आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै एघार विपद पर्यो भने 1149 वा प्रहरीको नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अन्तर्गत छ
0: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ अहिले देशका विभिन्न स्थानमा चट्याङसहित पानी परिरहेको छ गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ सरकारले अमेरिका कतार मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ र नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता आज सार्वजनिक गरेको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद भोलि जेठ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि
19: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
20: के गर्नु बहिनी
19: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
20: हो र बहिनी
19: मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु।
20: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
21: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
22: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
23: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
21: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842349।

0: सबभन्दा पहिला प्रमुख विश्व समाचार।
1: अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिसियल इन्टेलिजेन्स एआई को खतरा बारे सचेत गराउँदै यसको प्रयोग बारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोप कालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआई ले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने, आर्टिफिसियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ। यो शब्द कडा लाग्न सक्छ, तर सोच विचार गरेरै छनौट गरिएको हो, किनभने यसमा विश्वको ध्यान जान जरूरी छ। पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौता बारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुंगो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप दुईजनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका दुवैजना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजूद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। रासोपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए, तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि प्रस्ट्याए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, म भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ। सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौँ। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपियन युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषद

0: कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्नै कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
1: मेरो वित्तीय व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो र अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, सँगसँगै जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जसलाई जो जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउनु नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्थाभन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग नेपाली कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
2: वैधानिक व्यवस्थाभन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरे हो, त्यसतर्फ संकेत गरे तपाईँले?
1: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई कांग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
2: वैधानिक व्यवस्थाभन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरे हो, त्यसतर्फ संकेत गरे तपाईँले?
1: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
2: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
1: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो? यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ। त्यसैले
2: शंका छ अझै पनि उनीहरूप्रति?
1: होइन, शंका भन्दा पनि के आधारमा चाहिँ हामीले अर्को स्टेपलाई तय गरौँ त? त्यो कुराको कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
2: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
1: होइन, उहाँहरू यसै वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
2: तर विधानमा त्यो व्यवस्था छैन नि, होइन?
1: पार्टीभित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ, तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइनन्।
2: तर तपाईँहरूले जुन मनोनित गरिदिनुभयो उनी निकट नेताहरूलाई केन्द्र छन् त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो नि डाक्टर शेखर पुरेलाको।
1: सेन्टर कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो, त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो शुरूआत गर्नका लागि त्यसो गरिएको हो।
2: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब कांग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ, जुटे पनि ठिक छ नजुटेपछि अब जो जो आउँदैन उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
1: होइन, हाम्रो पहिलो प्रयास छ सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयास बाटो सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन।
2: तपाईँ अब नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेको छ?
1: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, यो कुनै न कुनै ढङ्गबाट चाहिँ समितिमै मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
0: उनी थिए नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, साथी शरद केसीसँग कुरा गर्दै। एउटा प्रसंग छोटकरीमा, नेपालले मलेसिया, कतार, सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम,
3: भारतसँग गरेको हाम्रो पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौं।
0: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताह अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको संचार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरान बीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: समयको साथमा जितु सुनचादी पसल
6: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
5: विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दर हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9:00 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 जेठ 12 गते मंगलवार जेठ शुक्ल दशमी 26 मई सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंहसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: डेढ़ दर्जन करको मारमा सर्वसाधारण प्रधानमन्त्री बालेन गणतन्त्र दिवसमा पनि नबोल्ने, कूटनीतिक चिसोपनका बीच सभापति रवि लामिछाने भारत जाँदै 30,000 बढ़ीको सम्पत्ति खेलाउँदै छानबिन आयोग, सहकारी बेठती जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको ढटेलो टिपेर तेल बनाउँदै जुम्ली महिला शीर्षकको शुभ समाचार।
0: बिहानको उज्यालोसँगै जुम्लाको चन्दननाथ नगरपालिका चारकी मुनकौरा बुढा काँडाले भरिएको ढटेलोको झाङतिर लाग्छिन्। पिठ्यूमा निगालोको छान्नो, हातमा पंजा र लट्टी बोकेर उनी दिनभरि ढटेलो टिपिरहन्छिन्। साँझ घर फर्कदा उनीसँग केवल दाना हुँदैन, परिवार पाल्ने आशा पनि हुन्छ। जंगलमा बेबारिसे उम्रिने ढटेलो अहिले जुम्लाका ग्रामीण महिलाका लागि आय आर्जनको मुख्य आधार बनेको छ। ढटेलोको दानाबाट निकालिने तेल बजारमा प्रति लिटर 1,000 रूपियाँमा बिक्री हुन थालेपछि गाउँ गाउँमा यसको संकलन तीव्र बनेको हो। पहिले यसको मूल्य थाहा थिएन, मुनकौराले भनिन्, घरमै प्रयोग गर्थ्यौं, अहिले बेच्न मिल्ने भएपछि सबै जंगलतिर लागेका छन्। उनले पहिलो वर्ष 45 लिटर र गत वर्ष 35 लिटर तेल निकालेकी थिइन्। यो वर्ष ढटेलो कम फले पनि झण्डै 50 लिटर तेल निकाल्ने गरी दाना संकलन गरिसकेको उनी बताउँछिन्। जुम्लाका ग्रामीण बस्तीमा अहिले बिहानै महिला ढटेलो टिप्न जंगल पस्ने दृश्य सामान्य बनेको छ। काँडाले शरीर नघुचोस् भनेर उनीहरू बाक्लो कपड़ा, पंजा र लट्ठीको सहारा लिन्छन्। स्थानीय धनलाल रावत भन्छन्, ढटेलो टिप्नु सजिलो छैन, काँडाले शरीरभरि घुच्छ, तर मूल्य राम्रो पाइने भएपछि महिलाहरू दिनभरि जंगलमै बिताउँछन्। पहिला दियो बाल्न, मालिश गर्न र धार्मिक कार्यमा प्रयोग हुने ढटेलोको तेल अहिले आयातित तेलको विकल्प बन्न थालेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: होस्ट हरेक 15 दिनमा क्रम्पटन फुल मिक्सचर र पपकर्न लक्ष्य ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरए 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर डेढ़ दर्जन करकुमारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छ सरकारले डेढ़ दर्जन भन्दा बढ़ी प्रकारका कर असूली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून छ आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन औषधि र छूट दिइएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ हाल संघीय सरकारले व्यक्तिगत एवं संस्थागत आयकर मूल्य अभिवृद्धि कर भ्याट भन्सार महसूल अन्तशुल्क संकलन गर्दै आएको छ त्यसै गरी सेवा र वस्तु उपभोगका आधारमा कर गैर कर गरी वैदेशिक रोजगारमा सेवा कर शिक्षा सेवा कर पूर्वाधार विकास कर सड़क मर्मत सुधार कर प्रदूषण नियन्त्रण कर टेलिफोन सेवा शुल्क कर विलासिता शुल्क डिजिटल सेवा कर क्यासिनो रोयल्टी सिनेमा विकास कर स्वास्थ्य जोखिम कर हरित कर सड़क निर्माण दस्तूर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको पनि कर जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै छ व्यक्तिगत आयको दरमा मात्रै होइन अर्थतन्त्रमा राजस्व हिस्साका हिसाबले पनि नेपाल दक्षिण एशियामा सबैभन्दा धेरै राजस्व उठाउने मुलुक बनेको छ कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भने नेपालमा करका प्रकारहरू धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ करको दर पनि घटाउनुपर्छ अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा करिब 19% छ नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार घटेको छैन जीडीपीको वास्तविक गणना भएको छैन राजस्व प्रणालीमा सुधार नभएसम्म राजस्व अहिलेको भन्दा बढ़ी उठ्ने सम्भावना पनि छैन अर्यालले भनेका छन् यस्तै सरकारले असुल्ने मुख्य करका शीर्षकहरूमा आयकर 1-39% मूल्य अभिवृद्धि कर 13% भन्सार महसूल कर 5-80% अन्तशुल्क कर वस्तु अनुसार फरक दर वैदेशिक रोजगार सेवा कर कुल रकमको 1% त्यस्तै शिक्षा सेवा कर शिक्षा शुल्कको 3% पूर्वाधार विकास कर पेट्रोल र डिजेल भन्सारमा प्रति लिटर 10 रूपियाँ कर सड़क मर्मत सुधार कर पेट्रोल र डिजेलमा प्रति लिटर 4 र 2 रूपियाँ कर प्रदूषण नियन्त्रण कर पेट्रोल र डिजेलमा प्रति लिटर 1.5 रूपियाँ टेलिफोन स्वामित्व कर टेलिफोन कनेक्शन सिम रिचार्जमा 500 रूपियाँ पुनर्भ्रमण मूल्यको 2% त्यस्तै टेलिफोन सेवा शुल्क अन्तर्गत टेलिफोन इन्टरनेट मोबाइल सेवा शुल्कको 10% विलासिता शुल्क 5-तारे होटल आयातित मदिरा सुन र गहनामा मूल्यको 2% डिजिटल सेवा कर नेपालमा डिजिटल सेवा दिने गैर आवासीय व्यक्तिलाई कारोबारको 2% स्वास्थ्य जोखिम कर बीडी चुरोट खैनी गुटखा ई सिगरेट प्रकार हेरी प्रति किलो 0.30 देखि 60 रूपियाँसम्म कर असुल्दै आइएको छ
3: प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिनुभएका शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने हुनुभएको हो आफ्नो सट्टा समारोहमा सम्बोधन गर्न उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ दिवसको दिन जेठ 15 गते सैनिक मंच टुडी खेलमा विशेष समारोह आयोजना हुने गरेको छ समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो तर यसपालि भने शाहले समारोहमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ श्रोतका अनुसार प्रधानमन्त्री बालेनले समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाउनु भएको छ। मन्त्री परिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा सम्बोधन गरिदिन हुन अनुरोध गरिन्छ भन्ने बेहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको हो। प्रधानमन्त्री भएदेखि नै मौन उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नुभएको छैन। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सीधै सभामुख समक्ष पेश गर्नुभएको थियो। यस्तै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरेका थिए। बागमती सरकारले गणतन्त्र दिवस चार दिनसम्म मनाउने। अर्को खबर, बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाको संयोजकत्वमा समिति गठन गरेको छ। जेठ 15 गतेको गणतन्त्र दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाउन मुख्यमन्त्री बानियाको संयोजकत्वमा 43 सदस्यीय समिति गठन गरिएको हो। विधिको शासनको नारा केवल हात्तीको देखाउने दाँत प्रमाणित भएको छ। डाक्टर केसीको भनाई, स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउनु भएको छ। यो खबर पनि यससँगै छापिएको हिमालय टाइम्समा छापिएको खबर हो। यो प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा।
2: देउबा दम्पति विरूद्धको पक्राउ पुर्जी बदर रेड नोटिस पनि फेरि अस्वीकार शीर्षकमा कान्तिपुरमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबालाई काठमाण्डौ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउबा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नीति आनन्द पाण्डेको इजलासले 24 सहितमा जिल्ला अदालत काठमाण्डुबाट जारी भएको पक्राउ पुर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउबाका तर्फबाट एक जेठमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पुर्जी स्वतः निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा आदेश जारी हुनु पूर्व काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्क्रिय हुने देखियो। सर्वोच्च अदालतले भनेको छ।
3: कूटनीतिक चिसोपनबीच रवि भारत भ्रमणमा जाँदै शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावको अन्तिम मत परिणाम नआउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन मार्फत कुराकानी गर्नुभएको थियो। प्रधानमन्त्री मोदीले भारत र नेपाल बीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइबाट पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। चुनावबाट झण्डै दुई तिहाई बहुमत ल्याएको रासोपाले बालेन्द्र शाहको नेतृत्वमा चैत 12 गते सरकार गठन गर्यो। नयाँ सरकार बनेसँगै नेपाल भारत सम्बन्धबारे निकै चासोहरू सार्वजनिक भए। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै नयाँ दिल्लीले विदेश सचिव विक्रम मिश्रीलाई काठमाण्डु पठाउने निर्णय गरेको थियो। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्ति पठाएको थियो। तर गत 18 वैशाखमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुने घोषणा गरेसँगै विरोधमा नेपालले कूटनीतिक नोट पठाएपछि दुई देशबीच कूटनीतिक टीका टिप्पणी शुरू भयो। सीमा विवाद बल्झेसँगै भारतीय विदेश सचिव मिश्रीको दुई दिने नेपाल भ्रमण स्थगन भयो। सीमा विवादसँगै प्रधानमन्त्री शाहले द्विपक्षीय भेटवार्ता गर्न नमानेकाले मिश्रीको भ्रमण रद्द भएको स्रोतको दावी छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई पनि प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गर्नुभएको थियो। लामिछानेको भ्रमणबारे भारतीय मीडियामा चर्चा। राष्ट्रपति सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे भारतीय मीडियाले चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुक उत्सुकताका साथ प्रकाशन गरेका हुन्। भारतीय अखबार नवभारत टाइम्सले सभापति लामिछानेलाई नेपालको शक्तिशाली व्यक्ति र बालेन्द्र शाहलाई प्रधानमन्त्री उल्लेख गर्दै भ्रमणको महत्वबारे समाचार छापेको छ। अमर उजाला र हिन्दुस्तान समाचार एजेन्सीले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गर्दै उच्च अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको सम्भावना औल्याएका छन्। यद्यपि केही भारतीय संचार माध्यमले भ्रमणको मिति तय हुन बाँकी रहेको जनाएका छन्।
2: सम्पत्ति छानबिन आयोगले पहिलो चरणमा आर्थिक वर्ष 62-63 सालदेखि 81-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिनको काम थालेको